0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कवेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: दुर्गाको किटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 8 गते सोमबार, सन् 2026 अगस्त 24 तारीक, श्रावण शुक्ल पक्ष द्वादशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। वर्षायाममा बिजुली खपत बढ़ाउन सहुलियत दिने सरकारको तयारी, सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 नयाँ सब स्टेशन थपिँदै। पुराना दलसँग 35 वर्षको हिसाब नखोज्न रासपा सभापति लामिछानेद्वारा पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन, आगामी 35 वर्षको कार्ययोजना बनाउन आग्रह। नेपालमा जापानीज इन्सेफ्लाइटिसको जोखिम बढ़दो, सतर्क रहन परिवार कल्याण महाशाखाको अनुरोध। एक महिनाभित्र अन्नपूर्णका सड़क सञ्चालनमा ल्याउने पालिका अध्यक्ष केसीको प्रतिबद्धता। तमुदी नेपालले गर्यो अन्नपूर्ण गाउँपालिकाको विपद राहत कोषमा 3 लाख रूपियाँ सहयोग। सरकारले शिक्षा विधेयक मसौदामा सुझाव संकलन गर्दै प्राप्त सुझावलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता। अन्तर्राष्ट्रिय खबरतर्फ, गाँजामा सब गाड्ने ठाउँको अभाव, युद्ध शुरू भए यता 40 भन्दा धेरै चिहान ध्वस्त। अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी। र खेल खबरमा, नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक प्रतियोगिता भदौ 19 27 गतेसम्म राखेपको कवर हलमा आयोजना हुने।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। कास्कीको अन्नपूर्ण गाउँपालिका 9 साबेत स्थायी घर भएकी भैखु बिक पोखरा बस्न थालेको 10 वर्षभन्दा बढ़ी भयो। पोखरा बसे पनि बसाई सराई प्रमाणपत्र नलिएका कारण ओडाबाट पाइने सेवा लिन करिब 4-5 घण्टा लगाएर गाउँमै पुग्नुपर्ने बाध्यता छ। तर गाउँमा गएर लिनुपर्ने सेवा पोखरामै पाउँदा उहाँ निकै खुशी हुनुभएको छ। यो आर्थिक वर्षका लागि उहाँले सामाजिक सुरक्षा भत्ता परिचय पत्र गर्नुभएको थियो। वर्षातको समयमा साबेत गाउँ पुग्न गाह्रो छ। यो समयमा ओडा कार्यालयले पोखरा महानगरपालिका 5 स्थित पर्स्याङमा सञ्चालन गरेको घुम्ती सेवा शिविर मार्फत उहाँले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्नुभयो। भैखुबिका जस्तै अन्नपूर्ण गाउँपालिका 9 उल्लेरीका जालबीर पुन पनि घुम्ती सेवा शिविरबाट मख देखिनुहुन्थ्यो। सेवा शिविर मार्फत उहाँले आफ्नो अपाङ्गता परिचय पत्र नवीकरण गर्नुका साथै जग्गाको मालपोत कर अर्थात तिरो समेत बुझाउनुभयो। यो शिविर पोखरामा आयोजना हुन्थेन भने आफूहरूले शास्ति खेप्नु पर्थ्यो, पुनले सुनाउनुभयो। उहाँले भन्नुभयो, यहाँ सेवा शिविर नआएको भए गाउँ जानु पर्थ्यो, समय बर्बाद हुन्थ्यो, पैसा पनि खर्च हुन्थ्यो। ओडा कार्यालयको यो कदमले ठूलो राहत पुर्याएको पुनले बताउनु भएको छ। गाउँबाट पोखरा आएर बसेकाहरू सेवा लिन गाउँ जानु पर्थ्यो, यो शिविरले धेरै सजिलो र फाइदा भयो, पुनले खुशी व्यक्त गर्दै भन्नुभएको छ। ओडा कार्यालयले सञ्चालन गरेको घुम्ती सेवा शिविरले स्थानीय सरकारको प्रत्याभूति गरेको सेवाग्राही स्थानीयको भनाइरहेको छ। पोखरामा बसेर गाउँकै सरकारी सेवा पाउँदा भैखु बिख र जालबीर पुन मात्र होइन, उनीहरू जस्तै अन्नपूर्ण 9 स्थायी घर भएर पोखरा बस्ने धेरैजना हर्षित भएका छन्। अन्नपूर्ण गाउँपालिका नौ को वडा कार्यालयले गाउँपालिकाको सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउने उद्देश्यले घुम्ती शिविर आयोजना गरेको अन्नपूर्ण नौका वडा अध्यक्ष रमेश गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार अधिकांश स्थानीय बासिन्दाहरू पोखरा बस्ने भएकाले गाउँसम्म पुगेर सेवा लिन कठिन छ। विशेष गरी प्रविधि मार्फत मालपोत कर तिर्ने प्रक्रिया हुने ढिलाइ र भौगोलिक विकटताका कारणले सेवाग्राहीलाई असहजता नहोस् भन्ने वडा कार्यालयको उद्देश्य रहेको वडा अध्यक्ष गुरूङले बताउनु भएको छ। पोखरा बस्ने अन्नपूर्ण नौका स्थानीयलाई पोखरामै सेवा दिँदा बसाई सराई दर कम हुने वडा अध्यक्ष गुरूङको विश्वास रहिआएको छ। जनतालाई बसाई सराई नगर्नुहोस्, कम्तीमा वर्षमा एकपटक हामी तपाईँकै ठाउँमा आएर काम गरिदिन्छौं भनेर यो व्यवस्था गरेका हौं, उहाँले थप्नु भएको छ। बाढ़ी पहिरोको कारण गाउँ जाने बाटो मोदी खोलाले बगाएकाले पनि सेवा शिविर आवश्यक रहेको वडाध्यक्ष गुरूङले बताउनु भएको छ। आफू निर्वाचित भएदेखि नै शुरू गरिएको घुम्ती शिविर यो वर्ष बाढ़ी पहिरोले बाटो बिगारेका पछि अति आवश्यक देखिएको उहाँले सुनाउनुभयो। भदौ 4 गतेदेखि भएको घुम्ती शिविर 3 दिन पोखरामा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। पोखरामा सञ्चालन भएको शिविर मार्फत 65 मालपोत सम्बन्धी सेवा प्रदान गरी 51,000 रूपियाँ राजस्व संकलन गरिएको वडाध्यक्ष गुरूङले जानकारी दिनुभयो। 56 सामाजिक सुरक्षा भत्ता नवीकरण तथा अन्य 7 सेवा मार्फत सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो। विशेष गरी सामाजिक सुरक्षा भत्ता नवीकरण मालपोत कर संकलन र विभिन्न प्रकारका सिफारिशहरू लिन वडासम्म पुग्नु नपरोस् भन्ने उद्देश्यले यो शिविर आयोजना गरिएको वडा सचिव किरण प्रसाद शर्माले बताउनु भएको छ। शर्माका अनुसार शिविरमा पंजीकरणका कामहरू जन्म दर्ता विवाह दर्ता मृत्यु दर्ता र बसाई सराईका साथै नागरिकता र घरबाटो सिफारिशका कामहरू पनि भएका थिए। घुम्ती सेवा शिविर सञ्चालनका लागि वडा अध्यक्ष रमेश गुरूङ र वडा सचिव शर्मा कार्यपालिका सदस्य पुष्पा पुन कृषि प्राविधिक लोकमाया पुन र कार्यालय सहयोगी बीजमाया पुनको टोली पनि खटिएका थिए। पोखरा बस्ने पालिकावासीलाई अन्नपूर्णले दियो शहरमै सेवा आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। जय नेपाल पार्टी खोलेर पहिलो केन्द्रीय कार्यसमिति बैठक समेत गरिसकेका पूर्व सांसद धवल शमशेर राणाले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरी करिब 2 घण्टा कुराकानी गर्नुभएको छ। जय नेपाल पार्टीका सभापति राणा र पूर्व राजाबीच काठमाडौँस्थित सोल्टी होटलमा शनिबार भेटवार्ता भएको हो। हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रमका निम्ति उनीहरू त्यहाँ सहभागी भएका थिए। सोही कार्यक्रममा समय निकालेर सभापति राणा र पूर्व राजा शाहबीच 1-to-1 2 घण्टा कुराकानी भएको जय नेपाल पार्टीका नेताहरूको भनाइ छ। जय नेपाल पार्टीका सचिवालय प्रमुख सुकन्दर सुन्दर रावतीले पूर्व राजा शाह र सभापति राणाबीच समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको जानकारी दिनुभएको छ। पूर्व राजा शाहलाई भेटेर कुराकानी गरेपछि सभापति धवल शमशेर राणासँग पनि हामीले कुराकानी गरेका छौं। सभापति राणाका अनुसार करिब 2 घण्टा चलेको छलफलमा जय नेपाल पार्टीको गठन यसका उद्देश्य र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको खबरमा उल्लेख रहेको छ। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण क्षतिग्रस्त अन्नपूर्ण गाउँपालिकाका सड़कहरू 1 महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताउनु भएको छ। तमुदी नेपालले विपदका कारण अन्नपूर्ण गाउँपालिकामा भएको क्षतिमा केही भए पनि राहत पुर्याउने उद्देश्यले हिजो आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सड़क मरमतलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँका अनुसार बाढ़ी तथा पहिरोका कारण अन्नपूर्ण गाउँपालिकाको 8, 9, 10 र 11 वडाको सड़क सम्पर्क विच्छेद भएको छ। सड़क मरमत गरी यथाशीघ्र यातायात सञ्चालनमा ल्याउन गाउँपालिकाले निरन्तर पहल गरिरहेको उहाँले बताउनु भएको छ। अध्यक्ष केसीका अनुसार आइतबारसम्ममा 222 जाली बिरेठाँटी पुगिसकेको उहाँको भनाइ छ। सोमबारदेखि नेपाली सेनाको सहयोगमा जाली भर्ने काम शुरू गरिने उहाँले जानकारी दिनुभयो। बिरेठाँटी सहित गाउँपालिकाका विभिन्न स्थानमा सड़क भत्किएकाले तथा भाँसिएको भन्दै अध्यक्ष केसीले सबै क्षेत्रमा एकसाथ काम अघि बढ़ाएर सड़कलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको बताउनुभयो। अस्थायी रूपमा सड़क सञ्चालनमा ल्याउन करिब 9 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको उहाँले बताउनु भएको छ। बाढ़ी तथा पहिरोबाट भएको क्षतिको विस्तृत तथ्याङ्क संकलनको काम भइरहेको बताउँदै अध्यक्ष केसीले अन्य विपद नआए घान्द्रुक पुग्ने सड़क 1 महिनाभित्र सञ्चालनमा ल्याउने दावी उहाँको रहेको छ। विपदको समयमा कास्कीका अन्य स्थानीय तह तथा प्रदेश सरकारबाट केही सहयोग र आश्वासन प्राप्त भए पनि संघीय सरकारबाट हालसम्म सहयोग नआएको उहाँले बताउनु भएको छ। यद्यपि आगामी दिनमा संघ सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा रहेको उहाँको भनाइ थियो। सोही कार्यक्रममा तमुदी नेपालको अन्नपूर्ण गाउँपालिकाको विपद राहत कोषमा 3 लाख रूपियाँ सहयोग समेत गरिएको छ। विपदपछि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले तमुदी नेपालको आकस्मिक राहत कोषबाट उक्त रकम उपलब्ध गराइएको हो। तमुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङले गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीलाई आइतबार 3 लाख रूपियाँको चेक हस्तान्तरण गर्नुभयो। कार्यक्रममा अध्यक्ष गुरूङले विपदका कारण अन्नपूर्ण गाउँपालिकामा परेको असरप्रति तमुदी नेपालको साथ रहेको अनुभूति दिलाउन सहयोग गरिएको बताउनु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायी संघको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास रहेको छ। विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 वटा नयाँ सब स्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ। उद्योगी व्यवसायहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने माग गरेका छन्। उनीहरूले नियमित तथा गुणस्तरीय विद्युत आपूर्तिको सुनिश्चितसहित उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क खारेज गर्न र विद्युतमा लाग्दै आएको मूल्य अभिवृद्धि कर भ्याट हटाउन सरकारको ध्यानाकर्षण समेत गराएका छन्। साथै 1 अर्ब रूपियाँ भन्दा धेरै पुँजी भएका उद्योगहरूलाई आफ्नो प्रयोजनका लागि विद्युत उत्पादन गर्न अनुमति दिनुपर्ने उनीहरूको माग रहेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत 35 वर्षको हिसाब किताब नखोज्न पार्टीका नेतृत्व तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। हिजो नीति संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै उहाँले विगत 35 वर्षको हिसाब किताब खोज्ने नभई आगामी 35 वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिनुभयो। लामिछानेले विगतमा अन्य नेता तथा दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रासोपासँग नरहेको समेत स्पष्ट पार्नुभयो। लामिछानेले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। सभापति लामिछानेले विगत 35 वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यवाद दिनुपर्ने बताउनुभयो। अब बितेको 35 वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौ। जति सके धन्यवाद दिन्छ तर अबको 35 वर्षमा कस्तो बनाउने हाम्रो हातमा छ उहाँले भन्नुभएको छ। पोखरामा रहेका प्रधानमन्त्री बालेन्द्र शाहको भिडियो उनको सुरक्षार्थ खटिएको नेपाली सेनाले पत्रकारको क्यामेराबाट हटाएको छ। हिजो मुस्ताङबाट फर्किएपछि पोखरा 14 रहेको मझेरी मन्जिल रिसोर्टमा बस्नुभएका प्रधानमन्त्री शाहको भिडियो मेरो साथी टीभी.com का पत्रकार सुरेश सुनारले आफ्नो क्यामेरामा कैद गर्नुभएको थियो। विजयपुर खोला नजिकै रहेको रिसोर्टको पारिपट्टि आफूले भिडियो खिचिरहेको देखेपछि सेना गाड़ी लिएर आएको र क्यामेराबाट भिडियो हटाउन लगाएको सुनारले बताउनु भएको छ। रिसोर्ट परिसरमा बाहिर बसिरहेको भिडियो खिचेको थिए। उहाँले भन्नुभयो मेरो क्यामेराबाट खिचिएको भिडियो हेर्दा हेर्दै एक गर्दै डिलिट गर्न लगाइयो। यसअघि रिसोर्टको गेट अघि भिडियो खिच्न नदिएपछि पारिपट्टिबाट भिडियो खिचेको र सेनाले निजी भ्रमण भन्दै भिडियो हटाउन लगाएको उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो सेनाले त्यस्तो गर्नुहुन्थेन। सेनाकै सुरक्षामा शुक्रबार प्रधानमन्त्री शाह आफ्नो परिवार र सचिवालयको टीमसहित पोखरा आउनुभएको थियो। मुस्ताङ जाने क्रममा उहाँ एकरात पोखरा नजिकैको माछापुच्छ्रे गाउँपालिकाको अस्थाममा रहेको अन्नपूर्ण इको भिलेजको लजमा बास बस्नु भएको थियो। उहाँसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल गणेश पनि सँगसँगै रहनु भएको थियो। प्रधानमन्त्री पुग्नु अगावै सेनाको एक टोली इको भिलेज पुगेर सुरक्षामा खटिएको थियो। सेनाले लजका कर्मचारी र संचालकलाई परिचय पत्रको आधारमा प्रवेश दिएको थियो भने अन्यलाई आउजाउ गर्न रोक लगाइएको थियो। संचारकर्मीलाई लज भन्दा आधा किलोमिटर ओरै रोकिएको थियो। पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले सार्वजनिक पद धारण गरेका व्यक्तिको बारेमा सुसूचित गर्ने उद्देश्यले भिडियो खिच्दा नेपाली सेनाले नै हटाउनु प्रेस स्वतन्त्रता विरोधी भएको बताउनु भएको छ। प्रधानमन्त्री पनि सार्वजनिक व्यक्ति हुन्, रिसोर्ट पनि सार्वजनिक स्थल नै हो, उहाँले भन्नुभयो। प्रधानमन्त्रीको पोखरा आगमनबारे रिपोर्टिङ गर्ने उद्देश्यले भिडियो खिच्दा सेनाले नै डिलिट गर्नु लोकतन्त्र र स्वतन्त्र प्रेसमाथिको प्रहार हो। जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्ता समेत रहनुभएका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले पत्रकारले खिचेको भिडियो सेनाले हटाएको बारे पूरा जानकारी प्राप्त भइ नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, सार्वजनिक स्थलमा सार्वजनिक व्यक्तिको भिडियो खिच्न कास्की प्रशासनले पत्रकारलाई कुनै रोकटोक गरेको छैन। सड़क मार्ग हुँदै शुक्रबार पोखरा आउनुभएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ बास बस्न पुग्नु भएको थियो। आइतबार उहाँ मुस्ताङबाट बागलुङ पर्वत हुँदै पोखरा फर्किनु भएको हो। लामखुट्टेको टोगाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस जेई रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढ़िरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैलाई अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिएका छन्। हिजो एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामी मध्ये 68% जापानिज इन्सेफ्लाइटिस रोग विरूद्धको जेई खोप नलगाइएको जनाइएको छ। यसैगरी हालसम्म संक्रमित मध्ये 21 मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएको पाइएको हो। जेईका केस हालसम्म सबैभन्दा बढ़ी झापामा 10, कैलाली र मोरङमा 7, सप्तरी र कञ्चनपुरमा 6 तथा चितवन, सुनसरी र नवलपरासीमा 5 रहेका छन्। मुख्यतया तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रे प्लाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेत लगायतका पहाड़ी जिल्लामा समेत जेई पुष्टि भएको प्रतिवेदनले जनाएको छ। जापानिज इन्सेफ्लाइटिस मुख्यतया संक्रमित क्युसलेक जातको लामखुट्टेको टोकाईबाट सर्छ। धेरै बिरामी धानखेत तथा सुगुर पालन गरिने क्षेत्रमा बसोबास गर्नेमा यसको संक्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। संक्रमित जनावर जस्तै सुगुर, बंगुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा यो भाइरस सर्न सक्छ। जेईको संक्रमण भएका व्यक्तिले 3 मध्ये 1 मृत्यु हुने गरेको र 1 दीर्घकालीन अपाङ्गता तथा स्नायु सम्बन्धी समस्यासहित बाँच्नुपर्ने तथ्याङ्क छ। साथै उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झड्का आउने वा चेतनामा परिवर्तन जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान समेत महाशाखाले अनुरोध गरेको छ। पछिल्लो तथ्याङ्क अनुसार 80 पुष्टि भएका मध्ये 51% अर्थात 64% 15 वर्षभन्दा माथिका छन्। जेईका कारण मृत्यु भएका 50 वर्षभन्दा माथिका व्यक्तिको हिस्सा 81% रहेको छ। यस वर्ष हालसम्म पुष्टि भएका 80 बिरामीमा पुरूष 43 र 37 महिला रहेका छन्। जापानिज इन्सेफ्लाइटिसबाट बस्न लामखुट्टेको टोकाईबाट बस्नु पर्ने भन्दै रोगबाट सुरक्षित हुने यो प्रभावकारी उपचार भएको विभागको भनाइरहेको छ। अनुपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्, एकैछिन छोटो विश्राम।
4: विगत 16 गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र अन्तर्राष्ट्रिय नम्बरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115 98251-98190।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-98084-46-525।
8: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की,
4: फोन 061-572-648, 572-849।
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर, फोन 061-573-163, 582-844, वेबसाइट www.lagrandi.edu.np।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने
13: छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: हेलो
16: हजुर, नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
17: होम केयर सेवा, होम केयर सेवा।
18: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
17: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
17: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
17: सुत्केरी नवजात शिशुको हेरचाह,
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
17: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
18: डाक्टर ल्याब सेवा,
17: औषधि डेलिभरी सेवा,
18: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
19: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणको क्रममा सरकारवालाबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले हिजो काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मसौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकाहरूमा पुगेर विद्यालय शिक्षक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिनुभयो। छलफलको क्रममा उठेका विषयहरूलाई केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेएनजी आन्दोलनका शहीदको स्मृतिमा भदौ 23 गते स्मृति दिवस मनाउने बताएका छन्। जेएनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले हिजो काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै जेएनजी शहीद श्रीमाया चौलागाईका पिता तथा जेएनजी शहीद परिवार कल्याण समाजका कोषाध्यक्ष गणेश प्रसाद चौलागाईले उक्त स्मृति दिवस बानेश्वर स्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिनुभयो। स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले बेहोर्नुपर्ने उहाँको भनाइरहेको छ। शहीदका परिवार तथा घाइतेहरू आर्थिक रूपमा कमजोर रहेको उल्लेख गर्दै कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको माग रहेको छ। सरकारले यसअघि नै प्रत्येक वर्ष भाद्र 23 गतेलाई जेएनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गरिसकेको छ।

गण्डकी प्रदेश सरकारले संरक्षण क्षेत्रको अधिकार प्रदेशलाई हस्तान्तरण गर्न माग गरेको छ। प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकबाट मोडालिटी समेत प्रस्ताव गर्दै संरक्षण क्षेत्र प्रदेशलाई हस्तान्तरणको माग गरिएको हो। गण्डकीमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप र मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्याप पर्छन्। प्रदेशका 16 पालिका समितिका यी दुई आयोजनाको कारण तल्ला सरकारले मनज्ञ आमदानी गर्न सकेका छैन। प्रदेश विकास अर्थतन्त्र र प्राकृतिक स्रोतमाथिको अधिकार कुण्ठित भएको भन्दै प्रदेशले दुवै क्षेत्र आफूलाई दिन माग गरेको छ। एक्याप र एमक्यापको व्यवस्थापकीय जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्न गण्डकी प्रदेशले निरन्तर आवाज उठाउँदै आएको धेरै भइसक्यो। प्रदेश विकास समस्या समाधान समितिको बैठकले यसअघि नै 2076 माघ 13 गते, 2078 पुष 19 गते र 2081 साल साउन 2 गते 9 संरक्षण क्षेत्रलाई प्रदेशलाई हस्तान्तरणको मागसहित निर्णय गरेको थियो। संघ सरकारले उल्टै म्याद थपिदियो। यसपालिको बैठकले संघ प्रदेश र स्थानीय तहबीचको संवैधानिक अधिकार बाँडफाँड र विद्यमान कानूनी जटिलता समाधान गर्न एकीकृत सहव्यवस्थापन मोडालिटी अघि सारेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली 2053 आवश्यक संशोधन गरी तीनै तहको साझेदारी सुनिश्चित हुने मोडालिटी प्रस्ताव गरिएको हो। तर आयोजना क्षेत्रको व्यवस्थापन भने प्रदेशले गर्नुपर्ने माग गण्डकीको रहेको छ। संरक्षण क्षेत्र प्रदेशलाई दिन गण्डकीको माग आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

चिकित्सकीय सेवाबाट हुने हानि नोक्सानीको पहिलो तहको सुनवाई र क्षतिपूर्तिको निर्धारण गर्ने अधिकार नेपाल मेडिकल काउन्सिललाई दिन प्रस्ताव गरिएको छ। सरकार र नेपाल चिकित्सक संघ बीच भएको सहमति अनुसार गठित कार्यदलले यस्तो सुझाव दिएको हो। स्वास्थ्य सेवालाई उपभोक्ता संरक्षण ऐन 2075 को दायरामा पूर्ण रूपमा हटाउन नसकिने निष्कर्ष कार्यदलले निकालेको छ। स्वास्थ्य सेवालाई ऐनबाट हटाउँदा संविधान प्रदत्त मौलिक हक सुनिश्चित हुने र सर्वोच्च अदालतको परमादेश समेत प्रतिकूल हुने प्रतिवेदनमा उल्लेख छ। गुणस्तर मापन र नियमन महाशाखा प्रमुख रोशन नेउपानीको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। गत साउन 13 गते सरकार र चिकित्सक संघबीच 5 बुँदे सहमति भएको थियो। सोही सहमतिको कार्यान्वयनको क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उक्त कार्यदल गठन गरेको हो।

हरितालिका तीजको अवसर पारेर सिटी वान टेलिभिजनले प्रदेश स्तरीय पाँचौं खुला तेजित प्रतियोगिता आयोजना गर्ने भएको छ। तीजको बेला सिटी वानको सांस्कृतिक मेला प्रदेश स्तरीय पाँचौं खुल्ला तेजगीत प्रतियोगिता 2083 नाम दिएको प्रतियोगिता भदौ 23 र 24 गते पोखरा स्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुनेछ। कार्यक्रम बिहान 9 बजेदेखि सञ्चालन हुने जनाइएको छ। तीजको सांस्कृतिक पक्षको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गर्न लागि प्रतियोगितामा करिब 60 समूहको सहभागिता रहने आयोजकको अनुमान रहेको छ। प्रतियोगितामा विशुद्ध नेपाली तीज परम्परागत सम्बन्धित गीत तथा परिवेशलाई प्राथमिकता दिइने सिटी वान टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय डिजिटल प्रविधिको बढ़दो प्रयोगसँगै नेपाली समाजका केही सांस्कृतिक अभ्यासहरू ओझेलमा पर्न थालेका छन्। त्यस्ता परम्पराको संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागि उहाँले बताउनु भएको छ। कार्यक्रम संयोजक सुषमा थापा पाण्डेले अघिल्ला संस्करणको सफलतापछि यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको जानकारी दिनुभयो।

0: हिरो झरिरहेकाले तत्काल बाटो खुलाउन सम्भव नै छैन। त्यस्तै चीनतर्फको दोस्रो प्रमुख व्यापारी नाका तातोपानी झण्डै साढे एक महिनादेखि ठप्प रहेको छ। इको लिपिङ लगायतका सड़कका कारण धेरै ठाउँमा पहिरो रहेको र नाका छेवैको लिपिङमा पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातो पानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अल्पत्र अवस्थामा रहेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की अनुसार चीनतर्फ भन्सार गराइसकेका गाड़ीहरू फर्काएर रसुवा र कोरालातिर लैजाने अवस्था पनि नहुँदा 85 भन्दा धेरै गाड़ी अड्किएको खबरमा उल्लेख छ। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनीतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने स्पष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्या सर्वोच्चले गरेको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता पुनरावेदकीय अधिकार र उम्मेद्वारको अयोग्यताको सम्बन्धमा नयाँ नजिर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभा सदस्य राजीव गुरूङ दीपक मनाङेको योग्यता क्रममा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले सो व्याख्या गरेको हो। अदालतले शुरू फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएको पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्थाको आधार समेतको व्याख्या गरेको हो। तत्कालीन प्रधान न्यायाधीश प्रकाश सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले गुरूङको हकमा मनोनयन दर्ता र मत परिणाम घोषणा अवधिसम्म भने योग्यतामा प्रश्न नरहेको भनी पनि फैसलामा उल्लेख गरेको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्, पुनः छोटो विस्तार।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन

0: دگرائنے چھا ہمی کہا موتیو یم آرائی ہول باڈی یم آرائی ہول باڈی کینسر سکرینگ پیٹ تتھا آندرا کو وکرن رہت یم آرائی سیوا نیمت اپلبدھ رہے چھ سادھارن یم آرائی ہوئی ٹریٹی یم آرائی نئے گراؤں سمے میں صحیح پہچان گراؤں سواستھ جگاؤں پیسہ بچاؤں تھپ جانکاری کے لیے فیوا ٹریٹی یم آرائی اینڈ ڈائگنوسٹک سینٹر پوکھرا نو ناگ ڈھونگا فون 061-591-728 موبائل 98560-0729
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा नौ पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
0: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98-34-29-98-28-59-321-61-581-871
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
6: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BBS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन
4: विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
8: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061 581 822

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560036।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा भएका आपराधिक घटना प्रहरी संगठनको इन्स्टिच्यूशनल मेमोरीमा रहेको यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। उहाँले दशकौंपछि पनि यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कार्यवाही गर्दै आएको स्पष्ट पार्नुभयो। राष्ट्रिय समाचार समिति राष्ट्रसंघको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी संगठनले यस्ता घटनालाई नबिर्सने बताउनु भएको छ। महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको जानकारी समेत दिनुभयो। विश्वव्यापी रूपमा बदलिँदो समाज प्रविधि र कार्यशैलीले सुरक्षा चुनौती थपिरहेको विश्लेषण गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्र अनुसन्धानको सम्बोधन गर्न नसक्ने पनि बताउनु भएको छ।

फ्रिस्टेल एकेडेमी आईभी ओल्ड स्कूलको आयोजनामा सञ्चालित फ्रिस्टेल मोडल युनाइटेड नेसन्स 3-0 सम्पन्न भएको छ। तीन दिनसम्म चलेको कार्यक्रमको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम गण्डकी लुम्बिनीका प्रमुख सुदीप अरियालले यस प्रकारका अभ्यासले विद्यार्थीको तार्किक क्षमता र सिकाइलाई प्रष्ट रूपमा राख्ने सिपको विकास गर्ने बताउनु भएको छ। संसारको सबैभन्दा सुन्दर ठाउँ यही हो जहाँ हामी छौं। हामीले सुन्दर ठाउँलाई अझै सुन्दर बनाउन अग्रसर हुनुपर्छ, उहाँले भन्नुभएको छ।

पोखरा पंछी समाजको आयोजनामा पाँचौं समर ओल्ड हाइक भएको छ। पोखराबाट धम्पुस हुँदै पोथना, प्रीतम देउराली तथा आसपासका क्षेत्रहरूमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पंक्षी समाजका 32 सदस्य सहभागी रहनु भएको थियो। धम्पुसबाट शनिबार शुरू भएको कार्यक्रम करिब 3 घण्टाको अवधिमा 63 प्रजातिका चरा अभिलेखीकरण गरिएको थियो। यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा प्रत्यक्ष अवलोकन तथा पहिचान गर्दै सहभागीले चराको वासस्थान, व्यवहार र संरक्षणको विषयमा समेत ज्ञान आदान प्रदान गरेका थिए। पोखरा पंक्षी समाजका सल्लाहकार तथा नेपाल ओर्निलोजिकल युनियनका अध्यक्ष हटन चौधरीले यस्ता कार्यक्रमले चराप्रति रूचि बढ़ाउनुका साथै स्थानीय स्तरमा पंक्षी संरक्षण र जैविक विविधताको महत्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभएको थियो।

0: कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 17 औं स्थापना दिवसको अवसरमा 13 औं खुल्ला रक्तदान कार्यक्रम भएको छ। सो अवसरमा 107 युनिट रगत संकलन भएको छ। कलम सहकारी र पोखरा पुस्तक तथा स्टेशनरी व्यवसाय संघ कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रम उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्ष उर्मिला खड्का भण्डारीले रक्तदान मानव सेवाको महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले नियमित रक्तदानले आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न सहयोग पुग्ने भन्दै सामाजिक उत्तरदायित्वको रूपमा रक्तदानलाई निरन्तरता दिन समेत आग्रह गर्नुभएको छ। बाटुले चौरस्थित कौल गैरामा श्रवण कुमार ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिएको छ। स्थानीयले आफ्नो अनुभव सामाजिक विकासमा लगाउनुको साथै सेवाभावको उद्देश्यले आफ्नो सक्रियतामा केन्द्र स्थापना गरेका हुन्। उक्त केन्द्रको असोज दोस्रो सातादेखि सेवा शुरू गरिने तयारी समेत गरिएको छ। स्थानीय व्यक्ति संघ संस्था तथा प्रदेश तथा महानगरको सहयोगमा भौतिक निर्माण सम्पन्न गरेको केन्द्रले आगामी 14 असोजमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर सेवा सञ्चालन गर्न लागेको अध्यक्ष दानबहादुर बानियाले बताउनुभयो। उनीहरूको सम्मान सुरक्षा र स्वास्थ्य सेवा सामाजिक सहभागितामा संलग्न गराई ज्येष्ठ नागरिकलाई घर जस्तै वातावरण प्रदान गर्ने लक्ष्यका साथ सेवा सञ्चालन गर्न लागि उहाँले बताउनु भएको छ। पोखरा 26 को सक्नेरी स्थित उन्नतशील टोल विकास संस्थाको अध्यक्षमा जगन्नाथ तिमलसेना सर्वसम्मत चयन हुनुभएको छ। संस्थाको अधिवेशनले तिमलसेनाको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको हो। नयाँ कार्य समिति चयनका लागि गठन गरिएको निर्वाचन समितिको संयोजकमा कृष्णप्रसाद काफ्ले तथा सदस्यमा रमेश राणा भाट र शारदा देवी बराल रहनु भएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: पोखरा महानगरपालिका 17 दोविल्ला स्थित ओसो उपवनका प्रमुख एवं अध्यक्ष स्वामी योगानन्द इन्जिनियर जगदीश शर्मा पौडेललाई पत्नी शोक परेको छ। उहाँकी 48 वर्षीय धर्मपत्नी भगवती बराल पौडेलको काठमाडौँ स्थित मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको हो। शनिबार राति करिब 1:45 बजे उहाँको निधन भएको हो। अचानक बिरामी भएपछि उहाँलाई पोखराको फिस्टेल अस्पतालमा लगिएको थियो। थप उपचारका लागि शनिबार काठमाडौँको मेडिसिटी अस्पतालमा भर्ना गरिएकोमा उपचार क्रममा उहाँको निधन भएको हो। स्वर्गीय भगवती बराल पौडेल पनि लामो समयदेखि ओसो सन्यासीको रूपमा जीवनयापन गर्दै आउनु भएको थियो।

पोखरेली युवा सांस्कृतिक परिवारले आफ्नो नियमित काव्य वाचन कार्यक्रम समता काव्य सन्ध्याको 397 श्रृंखलामा नेपाल सरकारका विभिन्न प्रज्ञा प्रतिष्ठानमा मनोनित संस्थाका सल्लाहकारहरूलाई सम्मान गरेको छ। शनिबार पोखरामा आयोजित विशेष कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभासदमा नियुक्त सल्लाह साहित्यकार दीपक समीप, गायक विनोद बानिया र डीबी गुरूङलाई सम्मान गरिएको परिवारका सचिव एमडी काफ्रेले जानकारी दिनुभयो। दीपक समीप नेपाल प्रज्ञा प्रतिष्ठान, विनोद बानिया नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र डीबी गुरूङ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासदमा नियुक्त हुनुभएको हो। पोखरा 10 रामबजार स्थित दुची टोल विकास संस्थाको नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न साधारण संस्थाको तेस्रो साधारण सभा तथा अधिवेशनले गणेश बहादुर केसीलाई सर्वसम्मत रूपमा अध्यक्ष चुनेको हो। दुची टोल स्थित पूर्ण समाजको भवनमा अधिवेशनले केसीको अध्यक्षतामा 7 सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ, जसमा 1 सदस्य पछि थप गरिने खबरमा उल्लेख रहेको छ। पोखरा महानगरपालिका 22 अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि शुक्रबार 7 किलोमिटर दूरीको हाइकिङ आयोजना गरिएको छ। पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा डेम साइडबाट शुरू भएको पदयात्रा नयाँ पर्यटकीय गन्तव्य ड्रीम सिटी पुगेर सकिएको हो। विश्व पर्यटन दिवसको अवसरमा आगामी असोज 10 गते तेस्रो पुम्दी भुम्दी खुला पर्वतीय दौड़ प्रतियोगिता आयोजना गरिँदैछ। सोही प्रतियोगिताको तयारी र स्थानीय पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हाइकिङ गरिएको हो। दौड़ प्रतियोगितामा खुला सहित 6 इभेन्टमा प्रतिस्पर्धा गराइने पोखरा प्रबन्धन केन्द्रका अध्यक्ष एवं कार्यक्रम संयोजक दिननाथ बरालले जानकारी दिनुभएको छ। उहाँको अनुसार मुख्य दौड़ विश्व शान्ति स्तूपबाट शुरू भई विशाल महादेवको मूर्ति र वडा कार्यालय हुँदै 8 किलोमिटर दूरीको कालाबाङ घडेरी बुद्ध पार्कमा पुगेर टुङ्गिने खबरमा उल्लेख छ। एग्रो टुरिज्म सहकारी संस्था लिमिटेड पोखरा 33 आर्थिक वर्ष 2082-83 सम्ममा शेयर पुँजी 3,37,98,000 पुगेको छ। सहकारीको 5 वार्षिक साधारण सभाको उद्घाटन समारोहमा अध्यक्ष दिलीराम बराले आर्थिक वर्ष 2082-83 वर्षमा सहकारीको निक्षेप 2,72,33,83 रहेको बताउनुभयो। यस आर्थिक वर्षमा सहकारीले 4,37,45,095 रूपियाँ कर्जा प्रवाह गरेको छ। गण्डकी प्रदेश सभा सभामुख कृष्ण प्रसाद धितालले सहकारीले कृषि र पर्यटन मार्फत समृद्धि खोजेको बताउनु भएको छ। उहाँले नेपालको अर्थतन्त्र विकासमा कृषि पर्यटनको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभएको छ।

0: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीदेखि मौखिक प्रश्नको सम्बन्धी उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सुणे मगलले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राजधानी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी खानले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। त्यसै गरी आज विभिन्न 5 वटा संसदीय समितिको बैठक पनि बस्नेछ। म्याग्दी जिल्लाको बेनी दरबाङ सड़क खण्ड अन्तर्गत मंगला गाउँपालिका 2 र मालिका गाउँपालिका 6 को सिमानामा रहेको दुखु खोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ। दुखु खोलामा आएको बाढ़ीले पुलको संरचना मुनिबाट बग्न थालेपछि भासिने जोखिम बढ़ेको हो। दुखुबेसीका बासिन्दा रहेका मालिका गाउँपालिकाका पूर्व अध्यक्ष श्री प्रसाद रोकाले पुलको मंगला गाउँपालिका तर्फको जग मुनिबाट खोला बग्न थालेको र पहुँच मार्ग काटेर कटान गरेर साँगोरिएको जानकारी दिनुभएको छ। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। मनसूनको न्यून चापीय रेखा सदरस्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती गण्डकी प्रदेशका केही र कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र मध्य प्रदेशका 1-2 स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशैभर साधारणतया बदली रहनेछ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती पनि देशका धेरै ठाउँमा पानी परेको थियो। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय समाचार। प्यालेस्टाइनको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ़दै गएसँगै शव गाड्ने ठाउँ अभाव हुँदै गएको छ। गाजामा हजारौं शव बगैंचा विस्थापितहरूका लागि बनाइएका शिविरहरू विद्यालय वा अस्पतालका परिसरहरू जस्ता अस्थायी स्थलहरूमा गाड़िएको समाचार संस्था अल जजिराले जनाएको छ। युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुङ्गा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक गरिएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा हिजो एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रलाई पनि प्रदर्शनीमा राखिनेछ। एनबीएलको पहिलो संस्करण यही भदौ 19 देखि 27 गतिसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा आयोजना हुने खबरमा उल्लेख छ। खेल खबर सँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः पटक। वर्षायाममा बिजुली खपत बढ़ाउन सहुलियत दिने सरकारको तयारी। सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 वटा नयाँ सब स्टेशन थपिँदै। पुराना दलसँग 35 वर्षको हिसाब नखोज्न राज्यसभा सभापति रवि लामी छानेद्वारा पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन। आगामी 35 वर्षको कार्ययोजना बनाउन आग्रह। नेपालमा जापानी इन्सेफ्लाइटिसको जोखिम बढ़दो। सतर्कता रहन परिवार कल्याण महाशाखाको अनुरोध। 1 महिनाभित्र अन्नपूर्णका सड़क सञ्चालनमा ल्याउने पालिका अध्यक्ष केसीको प्रतिबद्धता। तमुदी नेपालले गरियो अन्नपूर्ण गाउँपालिकाको विपद राहत कोषमा 3 लाख रूपियाँ सहयोग। सरकारले शिक्षा विधेयक मसौदामा सुझाव संकलन गर्दै प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता। अन्तर्राष्ट्रिय खबरतर्फ, गाजामा सब गाड्ने ठाउँ अभाव, युद्ध शुरू भएता 40 भन्दा धेरै चिहान ध्वस्त। र खेल खबरमा, नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक प्रतियोगिता भदौ 19 देखि 27 गतेसम्म राखेपको कवर्ड हलमा आयोजना हुने। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट्स साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434 0324 29, 98028 59321, 061581.
4: दुर्गाको पिटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा किना नि खनी तोला
7: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलारी तोला।
6: ए नै स्याबा मार दोकान पो मोना नै पेटोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसानरी बेल्ले छ्याबा कोपिम ओछे।
7: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई भिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
6: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्ने यामो
6: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061585815 98565315 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान नि भिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिसटेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिसटेल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।
10: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
11: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
11: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165-73-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
10: होम केयर सेवा होम केयर सेवा
12: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
10: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
10: सुत्केरी नवजात शिशुको हेरचाह
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
12: डाक्टर ल्याब सेवा
10: औषधि डेलिभरी सेवा
12: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0161-411-777 मोबाइल 98-569-97-77।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
14: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
10: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
14: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
14: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
12: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध। उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
16: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
12: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9850-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560-33405, 9560-33405।

0: स्वाद जस्ते सम्बन्ध गास्त ज्ञान मसला
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 98560056।
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 01-578-161-578-162।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफिब्रिलेटर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
6: फोन 061-572-648-549।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलेज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
5: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक
6: नमस्कार कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौ आज हामी थारू संस्कार संस्कृतिका जानकार एकराज चौधरीज्यूसँग कुराकानी गर्दैछौ
7: नमस्कार एकराजज्यू यहाँलाई स्वागत छ कार्यक्रममा
8: नमस्कार धन्यवाद
7: आराम सन्चै हुनुहुन्छ म थारू समुदायको यो बडगर प्रथा यो संस्थाको बारेमा कुराकानी अलिकति गर्न चाहन्छु लामो समयदेखि अब आफ्नो संस्कार संस्कृति रीति रिवाज अधिकारको बारेमा बहस उठाउँदै आउनु पनि भएको छ यो बडगर संस्था बडगर प्रथा भन्नाले के बुझिन्छ सर
8: बडगर प्रथा भन्नाले यसलाई चाहिँ बर्दियामा बडगर भन्छन् दाङमा भटामा भन्छन् र कैलाली कञ्चनपुरमा यसलाई चाहिँ भल मनसा भनिन्छ अब यो बर्गर प्रथा भनेको चाहिँ एउटा थारूहरूको समाज सञ्चालन गर्ने एउटा स्वशासन हो गाउँ सञ्चालन गर्ने स्वशासन पद्धति नै बर्गर हो अथवा चाहिँ मतामा भल मनसा हो भनौँ न यसलाई अब यसले यसलाई स्वशासन किन भन्ने त भन्दाखेरि यसले चाहिँ गाउँको रीतिथिति बनाउँछ नियम कानून बनाउँछ गाउँको योजना कार्यान्वयन गर्छ योजना बनाउँछ कार्यान्वयन गर्छ गाउँमा चाहिँ न्याय निसाब गर्छ एउटा राज्यमा हुनु पर्ने सबै अङ्गहरू यसमा हुन्छ यसमा व्यवस्थापिका छ व्यवस्थापिकाले प्रत्येक वर्ष बस्ने ग्राम सभा जसलाई हामी बथेरी अथवा पोर्नी बोर्नी भन्छौँ अथवा कैलालीमा चाहिँ भुराखेल भन्छ त्यसले चाहिँ गाउँको रीतिथिति बनाउने त्यसलाई चाहिँ नवीकरण गर्ने पुरानैलाई राख्ने कि नयाँ बनाउने भन्ने कुरा गर्छ नेतृत्वको चयन गर्छ योजना निर्माण गर्छ होइन अब त्यस्तै अब कार्यपालिकाको रूपमा चाहिँ यसले चाहिँ आफ्ना नेतृत्वहरू चयन गरेर त्यसलाई एक वर्षको लागि जिम्मेवारी दिन्छ त्यसमा चाहिँ गाउँका मटामा बर्गर भलमन्सा भए गाउँका प्रमुख त्यसपछि चाहिँ समाचार सञ्चार गर्नको लागि चाहिँ चौकीदार नियुक्त हुन्छ लेखापढी गर्नको लागि चाहिँ लिखनदार नियुक्त हुन्छ अनि गाउँको विकास निर्माण गर्नको लागि अगुवाहरू नियुक्त हुन्छन् गाउँको चाहिँ ग्राम थान जसलाई चाहिँ भुइँ थनमा भन्छौँ त्यसमा पूजा गर्नको लागि चाहिँ गुरुवा केशवकाहरू नियुक्त हुन्छन् त्यसपछि फलामको काम गर्नलाई कृषि औजारहरू बनाउने काम गर्नको लागि चाहिँ लोहारहरू नियुक्त हुन्छन् यो गर्दाखेरि त्यहाँ एउटा चाहिँ कार्यकारी एउटा समिति बन्छ भनौँ अब न्यायपालिकाको कुरा गर्दाखेरि गाउँमा आइपर्ने विवाद समाधान गर्नको लागि त्यहाँ चाहिँ कचेरी बसाउने चलन हुन्छ कुनै कसैको विवाद भयो भने त्यहाँ कचेरी बस्छ र कचेरीले चाहिँ त्यहाँ छिनोफानो लगाउँछ त्यो पनि सामूहिक रूपमा चाहिँ निर्णय गर्ने परम्परा हुन्छ त्यसमा चाहिँ के कस्तो खालको बिगार गर्यो होइन कस्तो खालको बदमासी गर्यो भने कति दण्ड लिने कति सजाय लिने कति खारा लिने हुन्छ क्या त्यो दण्डलाई चाहिँ दाँड भन्छौँ अनि जरिमानालाई चाहिँ खारा भन्छन् त्यसको पनि खारा त्यसको पनि निर्धारण गरिएको हुन्छ कामकाजी अगुवाहरू जसले काम गर्नुहुन्छ फुल टाइम काम गर्नेहरूको त ज्याला हुन्छ जसलाई चाहिँ टिहाई भन्छन् त्यो टिहाई चाहिँ गाउँका गाउँभरिका मान्छेहरूले अन्न सङ्कलन गरेर दिने हो अनि त्यसपछि जो चाहिँ स्वयंसेवी रूपमा काम गर्नुहुन्छ उहाँले चाहिँ स्वयंसेवी नै गर्नुहुन्छ, उहाँहरूको मानमहित्व हुन्छ होइन। त्यसकारण एउटा राज्यमा हुनुपर्ने सबै अङ्गहरू, मैले भने व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र राज्यको चौथो अङ्गको रूपमा हेरिने पत्रकारिता जुन छ त्यो पनि त्यहाँ हुन्छ, सञ्चार गर्ने कामहरू पनि त्यहाँ हुन्छ। त्यसकारण यो एउटा थारूहरूको परम्परादेखि चल्दै आएको एउटा स्वशासन पद्धति हो।
9: कस्तो राम्रो कुरा सुनाउनु भयो। त्यहाँ संचारको काम पनि हुन्छ, त्यहाँ न्यायपालिकाको काम पनि हुन्छ, कार्यपालिकाको काम पनि हुन्छ, व्यवस्थापिकाको काम पनि हुन्छ भनेपछि त अहिले वर्तमान हाम्रो राज्य व्यवस्था जुन मोटिभमा चलिरहेको छ त्यो त हाम्रो प्रथाजनित प्रथामा पनि जीवित रहेछ होइन?
8: होइन, अब राज्यको परिकल्पना जसरी सुरु गरियो नि, मान्छेले चाहिँ एउटा राज्यको परिकल्पना गर्यो, त्यो परिकल्पना हाम्रो पुर्खाहरूले पहिले नै गरिराखेका थिए, सायद त्यसैलाई हेरेरै राज्यको परिकल्पना गरेको हुनुपर्छ, त्यसैबाट सिकेको हुनुपर्छ भन्ने चाहिँ मेरो दाबी छ।
9: अब तपाईँलाई थाहा भए अनुसार हाम्रा कति जिल्लामा यो प्रथा छ?
8: अहिले हामीले देखेको 5 जिल्लामा चाहिँ एकदमै क्रियाशील छ, दाङ, बाँके, बदिया, कैलाली, कञ्चनपुरमा। यसको थोरै अवशेषको रूपमा काम भइरहेको कपिल वस्तुमा पनि हामीले पाएका छौँ। त्यसकारण अहिले 6 जिल्ला भनौँ न, सुर्खेत समेत गरेर 7 जिल्लामा यो प्रथा अझै चाहिँ जीवितै छ। यो प्रथा यहाँ जीवितै छ तर पूर्वमा नभएको होइन। मैले पूर्वका जिल्लाहरूमा भेटघाट गर्दाखेरि उहाँहरूले पनि भन्नुहुन्थ्यो, पहिला हाम्रोमा पनि यहाँ चाहिँ यो प्रथा थियो, थारूको प्रथादी संगठन त्यहाँ थियो होइन, तर चाहिँ उहाँहरूको अहिले चाहिँ एक्टिभ छैन, त्यहाँ क्रियाशील हुनुहुन्न उहाँहरू, अहिले अरू व्यवस्थाले चाहिँ त्यसलाई चाहिँ अब दाब्यो भनौँ न, त्यस कारणले त्यो चिन्ता चाहिँ हराएको छ। अहिले यताको 7 जिल्लामा चाहिँ यो प्रथा अलिक क्रियाशील छ।
9: अब बडगर भनेपछि गाउँको मुली मान्छे, मुखिया मान्छे होइन?
8: हजुर।
9: यो हामीले कसरी छान्छौँ, यसको प्रक्रिया कस्तो हुन्छ? प्रक्रिया
8: यो छान्ने परम्परा चाहिँ कस्तो हुन्छ भन्दाखेरि, गाउँको ग्राम सभा जसलाई चाहिँ हामी बछेरी अथवा खोज्ने बज्ने भन्छौँ, कैलालीमा यसलाई ढुरा खेल पनि भन्छन्, त्यो बस्ने समय चाहिँ माघको पहिलो हप्तामा हो। खास गरेर पहिलेको परम्परागत चलन अनुसार चाहिँ यो माघको 2 बस्थ्यो, र अहिलेको सन्दर्भमा अब मान्छेहरू अब यो खानपिन रङ रमाइलो गर्दै भावनाले त्यसलाई चाहिँ साथै लगाएका छन्, र माघको पहिलो हप्ता या 2 हप्ताभित्रमा बसिसक्छ। त्यो बस्नको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि, 3-4 दिन पहिले नै गाउँको छोराहरूले त्यहाँ हाक लगाउँछ, ल 1 चाहिँ गाउँको यो खोज्ने बस्ने अथवा चाहिँ पछिरी बस्ने छ, तपाईँहरूलाई सूचना गरिराखेका छौँ, त्यो दिन चाहिँ सबै अनिवार्य जुट्नुपर्छ भन्ने हप्तामा हो। खास गरेर पहिलेको परम्परागत चलन अनुसार चाहिँ यो माघको 2 बस्थ्यो, र अहिलेको सन्दर्भमा अब मान्छेहरू अब यो खानपिन रङ रमाइलो

0: बङ्गाली समुदायमा चाहिँ के पनि हुन्छ भन्दाखेरि त्यो बखेरि जाँदाखेरि एक एक गोलभा जहाँ पनि लैजाने चलन हुन्छ, आफूले त्यहाँ चाहिँ जहाँ लग्ने अनि त्यो ठुलो भाँडोमा सबैले खन्याउँछन् अनि जहाँ खाँदै कुरा गर्दै गर्ने हुन्छ। यता दाङ बाहिरतिर चाहिँ अहिले यो जहाँ खाने चलन छैन, त्यस्तो छैन, तर प्रत्येक घरबाट एकजना चाहिँ अनिवार्य उपस्थित हुनुपर्छ। त्यहाँ एकजना अनिवार्य उपस्थित भइसकेपछि अनि त्यहाँबाट पुराना वर्कर जुन छन्, मटावा जुन छन्, उनले चाहिँ सुरुमा भन्छन् ल अब चाहिँ यो बखेरी बसन लाग्यो, तपाईँहरूले के भन्नुहुन्छ, पुरानो नेतृत्वलाई राख्ने हो कि नयाँ छान्ने हो कि के गर्ने हो भन्नुहोस् भन्ने भयो। त्यो भनिसकेपछि अब पुरानाहरूलाई पनि बस्ने मन छ भने बस्छु भन्छन्, बस्ने मन छैन भने मैले अब गर्न सक्दिनँ तपाईँहरू गर्नुहोस् भन्छन् होइन। त्यो गरिसकेपछि नयाँ नेतृत्व ल अब वर्ग मटावा भलमुन्सा कसलाई बनाउने, चौकीदार को बस्ने हो, चौकीदारको ज्याला चाहिँ कति हो, त्यहाँ गत वर्ष यदि 25 क्विन्टल ज्याला थियो भने फेरि पुग्यो कि पुगेन होइन। अनि अब लिखनदार को बस्ने हो, लेखापढी गर्ने मान्छे, चौकीदार को बस्ने हो, चिरकिया को हुने हो होइन, गुरुवाले राम्रो काम गरे कि गरेन, राख्ने कि नराख्ने, यो सबै कुराहरू नेतृत्व चयन हुन्छ र सकेसम्म सर्वसम्मति नै हुन्छ। निर्वाचन हुने प्रक्रिया पनि अहिले त सुरु भइसकेका छ, धेरै गाउँ केही गाउँहरूमा निर्वाचन पनि हुन्छ, तर सकेसम्म चाहिँ सर्वसम्मति नै गर्ने चलन छ, त्यो नेतृत्व चयन गर्ने काम हो। अब रीतिका कुराहरू हुन्छ, बिहे भोज मर्ने कर्ने होइन, संस्कारमा कसरी लाग्ने त, दाउरा कसरी दिने, पात दाउरा पात दिने चलन छ, बिहेमा मर्ने मान्छे मृत्यु संस्कारमा त्यो कसरी दिने, साँझ साँझ त्यहाँ चाहिँ बस्न जाने चलन हुन्छ, 9-10 दिनसम्म कति कतिजनाको मान्छे पालो लगाएर बस्न जाने होइन। अनि चाहिँ अब यो सार्वजनिक कामहरू गर्न पर्यो, विकास निर्माणका कामहरू गर्न पर्यो भने कसरी लाग्ने, अथवा त्यो नआउनेसँग दैनिक कति चाहिँ त्यो लिने, खाना लिने, जरिमाना लिने, अनि बिहेमा छोराको बिहे गर्दाखेरि कति लिने, छोरीको बिहे गर्दाखेरि कति लिने, काम गरिदिए बापत त्यहाँ चाहिँ काम गरिदिन्छ, तिनलाई चाहिँ पैसा दिने चलन हुन्छ क्या।
1: यो हाम्रो मौखिक कथामा आधारित पनि हुँदै आयो, पछिल्लो क्रममा लेखनीय पनि त्यस्तो भएको छ।
0: अहिले यो कानूनी मान्यता पाइसकेपछि, त्यो कानून नै बनिसकेपछि त लिखित हुन पर्यो, औपचारिक हुनु पर्यो। औपचारिक गर्दाखेरि अहिले चाहिँ के गरिदिएको छ भन्दाखेरि पालिकाहरूले, जुन जुन पालिकाले भरघर ऐन अथवा मटाउ ऐन पास गरेका छन्, उनीहरूले एउटा विधानको खाका पनि बनाइदिएका छन् त्यहाँ। त्यसमा चाहिँ बर्गरको काम के के हुन्छ होइन, अनि चौकीदारको काम के के हुन्छ, यिनको चाहिँ योग्यता के के हुनुपर्ने हो, गुरुवाको कति हुन्छ, यो अनि त्यसपछि सबै कुरा त्यहाँ लेखिएको हुन्छ र एउटा परिच्छेदमा चाहिँ के बनाइदिएको छ भने गाउँको रीतिथिति भनेर एउटा परिच्छेद बनाइदिएको छ। त्यो रीतिथितिमा चाहिँ मैले अघि भने अनुसार बिहेमा छोराको बिहे गर्दाखेरि कति पैसा लिने, कतिजना लाग्न जाने, काम गर्न जाने, मृत्यु संस्कारमा कति जाने, अब अहिले चाहिँ विद्युतीको रूपमा आइरहेको यो रातभरि नै ठुलो स्वरमा डिजे बजाइदिन्छन्, अनि त्यो गाउँको मान्छेले आफ्नो रीतिथितिमा के लेख्छन् भन्दाखेरि, के लेखेका छन् धेरै जसो भन्दाखेरि, रातिको 10 बजेपछि चाहिँ डिजे बजाउन नपाइने, खानपिन गर्न 10 बजेभित्र सक्न पर्ने होइन, यस्ता कुराहरू पनि त्यहाँ लेखिएका छन्। बाल विवाह नगर्ने, लागु पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न यो गर्ने, जाँड खाएर चाहिँ रक्सी खाएर हो हल्ला गर्ने मान्छेलाई चाहिँ यति दाड लिने, यी सामान्य कुराहरू जुन कुराहरू व्यवहारमा पहिला पनि उनीहरूले गरिराखेका थिए, त्यो कुराहरूलाई अहिले उनीहरूले आफ्नो विधानमा पनि लेखिराखेका छन्। त्यस कारण अब हिजोसम्म अलिक सजिलो अवस्था हुँदाखेरि त मौखिक रूपमा चलिराखेको थियो, तर अब चाहिँ मान्छेहरूले नटेर्ने भयो नि त,
1: भनेपछि अब हामीले उठाउँदै आएका मागहरू केही न केही रूपमा परिपूर्ण भएका छन् वा बुझिएको छ, सम्बोधन गरिएको छ, तर बाँकी त अरू पनि होला नि होइन।
0: अब यस्तो भयो, खासमा कुरो चाहिँ राज्यको स्रोतमा पहुँच पुग्यो कि पुगेन भन्ने कुरा हो। यो यो ऐन बनाइसकेपछि के साँच्चै गाउँका मान्छेहरूले जुन चाहिँ स्थानीय सरकारले हामीले तिरेको करबाट पाउने सेवा सुविधा हो त्यो पाइराखेका छन् त भन्ने कुरा चाहिँ मुख्य कुरा हो होइन। एउटा चाहिँ अर्को कुरा यो चाहिँ पहिचान जोगायो कि जोगाएन, अथवा चाहिँ पहिचानलाई पो मार्यो कि भन्ने कुरा, दुईटा कुरा। एउटा चाहिँ अब अधिकारको कुरा गर्दाखेरि हामीले भन्छौँ बस्ती स्तरको योजना बनाउँदाखेरिको जुन चाहिँ प्रक्रिया छ, 7 करोड मध्येको सुरुको प्रक्रिया, त्यो प्रक्रियामा चाहिँ यिनीहरूले प्रत्यक्ष सहभागिता जनाउँछन्। गाउँले बनाएको मार्गको खोजी बोजीमा भएको जुन निर्णय गरेको योजना छ, त्यो योजनालाई चाहिँ

0: समावेश गर्यो कि गरेन भन्ने कुरा एउटा पहिलो कुरा, त्यो समावेश भइसकेपछि रातो किताबमा आइसकेपछि त्यसपछि त्यसमा बजेट आउँछ, त्यो बजेटको सदुपयोग उनीहरूले गर्न पाउँछन् कि पाउँदैनन्, यसको चाहिँ सदुपयोग भएको छ कि छैन, राम्ररी प्रयोग भएको छ कि छैन भन्ने कुरा हो। त्यसकारण अहिले चाहिँ हामीले चाहिँ के भनिरहेको छौँ भन्दाखेरि, बस्ती स्तरले बनाएर पठाइसकेको योजना नगरपालिका या गाउँपालिकाले स्थानीय तहले स्वीकृति गरिसकेपछि त्यसमा आउने बजेट पनि गाउँकै खातामा जानुपर्छ भन्ने हाम्रो भनाइ छ। त्यो गाउँको खातामा गइराखेका छ, धेरै गाउँको खातामा पनि गइ परिराखेका छ होइन। अब राज्यको स्रोतमा अरू कुराहरू, अरू जस्तै स्थानीय तहले दिने सेवा सुविधाहरू, अब कृषि शाखाले वितरण गर्ने बिउ मल होइन, अरू चाहिँ अनुदानहरू उनीहरूले पाउँछन् कि पाउँदैनन्, सही रूपमा त्यहाँ गइराखेका छ कि छैन, अनि त्यसपछि सेवा सुविधाहरू जस्तै वरिष्ठ नागरिकहरूको भत्ता भयो, सामाजिक सुरक्षा भत्ता भयो, अनि खोपको कुराहरू, यो कुराहरूमा सबै गाउँको मान्छेहरूले नै चौकीदारले नै गाउँलाई सूचना सम्प्रेषण गर्ने भएको हुनाले त्यसबाट उनीहरूले केही रूपमा सूचना चाहिँ अहिले पाएको देखिन्छ। अब रह्यो कुरो यसले चाहिँ थारूहरूको पहिचान पो मेटाइराखेको छ कि भन्ने कुरा पनि छ।
1: अब यही यो सँगसँगै आदिवासी जनजाति थारूको प्रथाजनित संस्था पनि भनिन्छ, यो परम्परा सँगै जोड्दाखेरि राम्रो हुन्छ होला।
0: यो चाहिँ के भइराखेको छ त भन्दाखेरि, अब केही मान्छेहरूले के भन्छन् भन्दाखेरि, अब थारूहरूको कानूनलाई चाहिँ तपाईँले संस्कृतिलाई थारूहरूले भने आएको पर्खालाई तपाईँले त्यो लिखित बनाइदिएर औपचारिक भयो भन्ने कुरा पनि छ। अब त्यसमा चाहिँ हामीलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि, अब राज्यको कानूनभित्र छिर्छु पनि भन्ने, अब लिखित कानून पनि बनाउने गर्दाखेरि त्यसले चाहिँ अलि अप्ठ्यारो स्थिति सिर्जना गर्छ क्या, किन भन्दाखेरि कानून भएन भने त अब आफ्नो मन लाग्ने कुरा गर्ने भयो, त्यही भएर चाहिँ हामीले त्यो कानून बनाएको हो। गाउँको मान्छेहरूले बर्गरको काम यो हुन्छ भनिसकेपछि त्यही कानूनमा पनि लेखिन पर्यो होइन। अब त्यही कानूनले स्वीकार छ भने त पहिचान त मिल्दैन नि। तर अब कतै कतै भने के पनि आज भन्दाखेरि, सेवा सुविधा पाउन थालेपछि अन्य जातिका मान्छेहरू पनि बर्गर बनिन्छन् होइन, अन्य जातिका मान्छेहरू बर्गर बन्यो भने कि हाम्रो संस्कृति उनीहरूले बचाउँछन् त भन्ने चरण पनि छ कि।
1: त्यही त हाम्रो प्रथाजनित संस्थाको यो मर्म मर्न नदिनका लागि चाहिँ के चाहिँ गरियो
0: भएर यसको चाहिँ आवधिक निर्वाचन अथवा चाहिँ आवधिक यसको चाहिँ के हुन्छ भन्दाखेरि नेतृत्वलाई हामीले चाहिँ के गरिदिएछौँ भन्दाखेरि, जुन पहिलादेखि चलिआएको वर्षमा एक पटक ग्राम सभा बस्छ त्यसलाई चाहिँ एक वर्ष राखिनै राख्ने। अब एक पटक चुनाव भयो होइन, अथवा चाहिँ एक पटक कुनै अन्य जातिको मान्छे आयो पाँच वर्षको लागि भइदिएला, पाँच वर्षसम्म त चलाउन पाइएन, त्यो भइसकेपछि त्यो पाँच वर्षमा त उसले चाहिँ धेरै छेद विच्छेद पारिदिन सक्छ। त्यही भएर हामी के भन्छौँ भने एक वर्षमा चाहिँ राखौँ
1: भनेपछि हाम्रो बर्गर प्रथा एक एक वर्षको हुने भयो नेतृत्व चाहिँ।
0: हजुर हजुर हजुर, एक एक वर्षको हुँदाखेरि अब कतै नराम्रो काम भयो लाग्यो गाउँको मान्छेहरूलाई भने उसलाई चाहिँ अर्को वर्ष त हटाइहाल्छन् नि। अब फेरि यता बर्गरहरूले के भन्नुहुन्छ भन्दाखेरि, एक एक वर्ष मात्रै गरिदिँदाखेरि यो त झमेला हुने भयो, प्रत्येक वर्ष चुनाव गर्नुपर्छ भन्नुहुन्छ। त्यो होइन, राम्रो काम गर्ने त पच्चिसौं वर्षदेखि चलाएका बर्गरहरू पनि हुनुहुन्छ नि। राम्रो काम गरेपछि त उहाँलाई फेरि पुनः फेरि निर्वाचित भइहाल्नुहुन्छ, पुनः छनौटमा परिहाल्नुहुन्छ भनेपछि त्यसमा गराउने छैन। त्यसकारण अब यसमा अलिकति सजग चाहिँ हामी हुनुपर्ने छ, यसले हाम्रो परम्परागत संस्थाको मर्म विदा दिन्छ कि त्यसको मर्म बुझेर जान्छ कि भन्ने हिसाबले चाहिँ हामीले सचेत चाहिँ हुनुपर्नेछ। तर अहिलेकै सन्दर्भमा भन्नुपर्दाखेरि त्यति जोखिम चाहिँ लागेको छैन।
1: यो बर्गर प्रथा प्रणालीमा हाम्रा दिदी बहिनी आमा बजेहरूको भूमिका चाहिँ कस्तो हुन्छ, अर्थात् समग्र महिलाको भूमिका चाहिँ कस्तो छ?
0: अहिले चाहिँ के पालिकाहरूले के पनि गरिदिएछ भन्दाखेरि, कम्तीमा पनि 33% महिलाहरूको सहभागिता हुनुपर्छ भन्ने कुरा पनि केही पालिकाहरूले आफ्नो कानूनमा लेखिदिएछ। त्यो लेख्ने बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि, त्यहाँ जुन कामकाजी अगुवाहरू छानिन्छन् नि, बरघर, लिखन्डा, चौकीदार, चिरक्या, अगुवा होइन, यी सहायक बरघर होला, योहरू चाहिँ अरू पदहरूमा चाहिँ 33% महिलाहरू अनिवार्य आउनुपर्छ। अब स्वस्फूर्त रूपमा हेर्दाखेरि पनि अहिले पुरुषहरू धेरै चाहिँ बाहिर गएको, महिलाहरू गाउँमा धेरै भएको कारणले धेरै गाउँमा चाहिँ महिलाहरू पनि बर्गर बन्नु भएको छ। र हामीले चाहिँ बर्गरहरूको भेलामा अनुहारहरू हेर्दाखेरि पनि पहिला पहिला 5-10 वर्ष पहिलाको फोटोमा हेऱ्यौँ भने अलिक बुढा बुढा पुराना खान मान्छेहरू मात्रै बर्गर देखिनुहुन्थ्यो र अहिलेको तत्कालको हामीले चाहिँ भेलाहरूको फोटोमा हेर्दाखेरि चाहिँ युवाहरूको पनि त्यसमा सहभागिता देखिरहेछ।
1: बाँसगढी पाँचमै त नैना दिदीले ल्याउनु भएको छ होइन, एउटा यो सुखद पक्ष हो।
0: हजुर, नैनाजी हुनुहुन्छ पाँच नम्बरमा, चार नम्बरमा बालकुमारीजी हुनुहुन्छ, हजुर उहाँहरू आइराख्नु भएको छ।
1: भनेपछि महिला दिदी बहिनीहरूलाई पनि अग्रसर बनाउने काममा थारू समुदाय उत्तिकै चनाको छ।
0: अब मुक्तकमैया बस्तीमा त धेरै महिलाहरू नै बर्गर हुनुहुन्छ अझ, किन भन्दाखेरि पुरुषहरू धेरै काम गर्नु बाहिर जानुहुन्छ, त्यहाँ महिलाहरू हुने भावनाले धेरै महिलाहरू नै बर्गर हुनुहुन्छ। अहिले घेरा सेलामा यताउता हेर्दाखेरि पनि महिलाहरूको सहभागिता धेरै नै देखिन्छ। अब यसलाई एउटा परिस्थिति जन्ने हिसाबले भन्ने हो कि अब उहाँहरूको सशक्तिकरण भएको कुरालाई पनि यसलाई चाहिँ मान्न सकिएला।
1: अब आदिवासी जनजाति यो सामूहिक कार्यमा बढी विश्वास गर्ने, सामूहिक कार्यमा बढी लाग्ने भएको हुनाले महिला नेतृत्वमा पुग्दाखेरि त्यो समूहलाई कसरी चलाइरहनु भयो होला?
0: अब अहिलेको हिसाबले हेर्दाखेरि समूहलाई राम्ररी चलाइराख्नु भएको छ उहाँहरूले, महिलाहरू नेतृत्व लिनुभएको गाउँमा चाहिँ राम्ररी नै भइराखेको छ होइन, सबै मान्छेलाई समेटेर लगि नै राख्नु भएको छ। तर यसमा अलिकति महिलाहरूको लागि बाधा के छ त भन्दाखेरि अहिलेसम्म महिलाहरू भुइँ थानमा गएर थन्नामा गएर खासै पूजा गर्ने प्रचलन थिएन के पहिला,
1: ए हजुर,
0: त्यो प्रचलन नभएको हुनाले उहाँलाई चाहिँ अलिकति अप्ठ्यारो त फिल हुन्छ नै होइन। अब यसलाई यो विषय पनि हामी गुरुहरूसँग पनि छलफल गर्छौँ, जो चाहिँ यहाँको मूल भट्ट पूजारी हुनुहुन्छ नि, सग्राम थानमा देवस्थलमा पूजा गर्ने गुरुहरू उहाँसँग पनि हामीले छलफल गर्छौँ, यो मिल्छ कि मिल्दैन त महिलाहरूले पूजा गर्न भनेर। अब यो बिस्तारै बहस शुरू भएको छ।
1: हाम्रो यो बर्गर प्रथा यो प्रणालीमा सिंचाईको कुरो, कुल व्यवस्थापन कुरो यो कस्तो हुन्छ?
0: अब सानो सानो सिंचाईलाई गर्नलाई त अहिले चाहिँ कुलापानी चौधरीहरू छैनन् होइन, तर अब जस्तै ठुलो सिंचाई गर्नु पर्यो भने 10-12 मौजाको चाहिँ एउटै कुलो बनाउनु पर्यो भने चाहिँ त्यहाँ चाहिँ कुलापानी चौधरीहरू छुट्टै नियुक्त हुन्छन्। तर आफ्नो आफ्नो गाउँको कुलो मात्रै छ भने चाहिँ कुलापानी चौधरी नियुक्त हुँदैनन्, त्यो गाउँको मान्छेले नै आफूले व्यवस्था गरेर बर्गरकै अगुवाईमा चाहिँ त्यो कामहरू भइराखेको छ।
1: गाउँको सुरक्षा, सामाजिक अनुशासन कायम राख्नका लागि बर्गरको मुख्य जिम्मेवारी हुन्छ।
0: हजुर, त्यो त हुने भइहाल्यो। गाउँको गाउँमा जुन रीतिथिति बनेको हुन्छ नि, त्यो रीतिथिति अनुसार त त्यहाँ चाहिँ लागू गर्ने काम चाहिँ बर्गरकै हुन्छ। अब कसैले रीतिथिति उल्लङ्घन गर्यो भने त्यसलाई चाहिँ अब खाना मर्ना भन्छौँ, दाना भन्छौँ होइन, त्यो प्रकृति हेरेर खारा लिने कि डाँड लिने भन्ने कुरा चाहिँ कचेरीले निर्धारण गर्छ।
1: अब खारा लिँदाखेरि डाँड लिँदाखेरि पनि समस्या सुल्झाउन सकिएन भने अब उपल्लो तहमा जाने कुरा आउँछ वा के हुन्छ, कहाँ जाने हुन्छ?
0: अब अहिले उपल्लो तह भनेको कि त स्थानीय तहको न्यायिक समिति हो कि त चाहिँ पुलिसहरूमा जान्छन् केसहरू। अब पुलिसहरूमा केस गयो भने पनि स्थानीय तहको न्यायिक समितिमा गयो भने पनि फेरि बोलाउने त बर्गरलाई नै हो, त्यहाँ पनि बर्गरलाई बोलाएर ल तपाईँको गाउँको यस्तो यस्तो केस आएको छ के गर्ने भनेर बर्गरसँगै सल्लाह गरेर प्रहरीहरूले पनि अथवा चाहिँ स्थानीय न्यायिक समितिले पनि निर्णय गर्ने त्यसको आधारमा गरिन्छ।
1: थारू संस्कृतिको संरक्षण र समुदायको ऐक्यबद्धतामा बर्गर प्रथाको महत्व र यसको भविष्यलाई कसरी जोड्न सकिन्छ?
0: होइन, यो त अब थारू भनिसकेपछि थारूहरूको पहिचान के हो मान्छेले भन्यो भने मान्छेले के हेर्छन् भने एउटा चाहिँ थारू अलिक गोलो गोलो खालको अनुहार भएको कालो कालो मान्छे होइन, त्यस्तो देखिने, अनि चाहिँ ठेगुवा लगाएको अथवा धोती लगाएको अनि लेहेङ्गा लगाएको अथवा गुन्यो लगाएको त्यस्तो मात्रै सम्झिन्छन् कि मान्छेले। वास्तवमा थारू पहिचान भनेको सामूहिकता हो कि, त्यस कारण यसले चाहिँ यो संस्कृतिले के गर्छ त मान्छेलाई भन्दाखेरि एक ठाउँ ल्याउँछ, सबैलाई सबै मिलेर काम गर्छन्, सँगसँगै काम गर्छन् होइन, मर्दा पर्दा बिहे बारी अब अरू चाहिँ जात्रा पर्व मनाउँदाखेरि सबै सँगसँगै मनाउँछन्, काम गर्दाखेरि पनि सँगै काम गर्छन्, सँगै कुलो लाग्छन्, बाटो खन्छन्, आफ्नो विकास आफै गर्छन्। भनेपछि एउटा सामूहिक पद्धति हो नि त थारू पहिचान भनेको, त्यस कारण यसले त फरक फरक समुदायलाई पनि एउटैमा ल्याएर जोड्ने काम गर्छ, त्यस कारण यसले सामाजिक सद्भाव र सहिष्णुतालाई चाहिँ जोड्ने काम गर्छ भन्छु म।
1: अब हामी चाहिँ भूमि पुत्र हौ, संस्कार संस्कृतिले धनी छौ, प्रकृतिका पुजारी हौ, त्यो भन्दा टाढा टाढा जान सकिँदैन। संस्कार संस्कृति र प्रकृति बीचको यो साइनोलाई मजबुत बनाउनका लागि धेरै लामो समयको यात्रा गर्नुपर्छ, कसरी विश्लेषण गर्नुहुन्छ?
0: थारू संस्कृति जोगियो भने आदिवासी संस्कृति जोगियो भने मात्रै प्रकृति जोगिन्छ। यदि थारू संस्कृति आदिवासी संस्कृति मासियो भने प्रकृति पनि जोगिन गाह्रो हुन्छ। किन भन्दाखेरि आदिवासीहरूको संस्कृति थारूहरूको संस्कृति जसले चाहिँ प्रकृतिलाई जोगाउन मद्दत गर्छ, यदि यो संस्कृति नै हरायो भने प्रकृति जोगिन गाह्रो हुन्छ। किन भन्दाखेरि थारूहरूको संस्कृति यस्तो संस्कृति छ जसले चाहिँ प्रकृतिको संरक्षण गर्छ, प्रकृतिको पूजा गर्छ, भूमिको पूजा गर्छ, पानीको पूजा गर्छ, पहाडको पूजा गर्छ, रुखको पूजा गर्छ, होइन? त्यो भए हुनाले संस्कृति नजोगाइकन प्रकृति जोगिँदैन भन्ने चाहिँ हो।
1: थारू संस्कार संस्कृति विशेष गरी यो बर्गर प्रथा र प्रणाली यो संस्थाका बारेमा यति धेरै जानकारी दिनुभयो, कुराकानी गरिदिनुभयो बर्दिया बाँसगढ़ीबाट एकराज चौधरीज्यू। लामो समय यिनै कुराहरूसँगै सम्बन्धित भएर वकालत पनि बहस पनि गर्दै आउनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रमको तर्फबाट। नमस्ते। उहाँ हुनुहुन्थ्यो बर्दिया बाँसगढ़ीबाट थारू संस्कार संस्कृतिका जानकार तथा संसारकर्मी एकराज चौधरीज्यू हामीसँग कुराकानी गर्दै।
2: हस्त, कार्यक्रम आजलाई यति नै। प्राविधिक साथी अरविन्दलाई धन्यवाद। म अर्जु विदा हुन्छु। नमस्कार। सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-28-50-701, 98-28-50-702।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
2: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
1: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
2: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
1: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
2: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
2: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
4: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो, म खोज्दैछु।
4: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
4: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
4: विसन विक्रम राई,
6: सुनिल थापा,
4: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक।
10: यति बेला बिहानको 8 बजेको छ।
11: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434 32 29, 98028 59321, 061581.
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: bám tin cảm thân đủ bám luka khó khi tao bố tục nì chín mây á ra thân đủ bám
1: अब thân đủ bám regular ra ultra bazaar mà उपलब्ध छ
2: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागडाँडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लागडाँडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np
4: के तपाईं यूके युनिभर्सिटी को the most prestigious yet affordable degree पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
6: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BBS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस
8: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 0615188275272
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
6: डोर टू डोर इन्टरनेशनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान

0: बताउनुस् भन्नलाई फोन गरेको।
1: अनि हामी कानकम सिंहलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-568-162।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: TNT Express
8: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
8: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01856536 मोबाइल 98560036

हेलो नमस्ते एन्ड गुड मर्निङ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेकी छु। प्रविधि संयोजनमा साथ दिनुभएको छ प्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ हुनुहुन्छ सुरक्षित हुनुहुन्छ होइन। पक्कै पनि हामी हरेक दिन भन्ने गर्छौ सबभन्दा पहिला तपाईँले आफूले आफूलाई माया गर्नुहोला। यसो भनिरहँदाखेरि तपाईँका स्वास्थ्यका कुराहरू आउँछन्, तपाईँका जिम्मेवारीका कुराहरू आउँछन्, तपाईँका खानपानका कुराहरू आउँछन्, तपाईँका रहनसहनका कुराहरू चाहिँ आउँछन्। सबै कुराहरू चाहिँ अर्थात आफ्ना दैनिकीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ। कहिलेकाहीँ तपाईँका दैनिकीले तपाईँका जीवनलाई दुःख दिइरहेको अवस्थाहरू पनि हुन सक्छ, तसर्थ परिवर्तनशील जीवनलाई अगाडि बढाउनुहोला भन्ने हाम्रो चाहिँ आग्रह छ। र यति बेला तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने कहीँ कतै अब कतिपय ठाउँमा चाहिँ यो यात्रा गर्ने बेलामा कति घटनाहरू घटेको या चाहिँ कति बाटो अवरोध भएको कारणले गर्दाखेरि दुःख पाएका कुराहरू चाहिँ हामीले सामाजिक सञ्जालमा देखेका छौँ। यसै तनहुको ब्यास बार स्थित सिर्केनीमा पहिरो झर्दा चाहिँ पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ होइन। अब त्यहाँ प्रहरी तनहुको प्रहरी अनुसार चाहिँ आइतबार रातिदेखि पहिरो हटाउने क्रम चाहिँ जारी भएको छ। सड़कको एउटा लेन पूर्ण रूपमा अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरीले चाहिँ बताएका छन्। अब तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्ग अन्तर्गत पनि तपाईँले अलिकति बुझेर यात्रा गर्नुहोला। फेरि बीच बाटोमा रोकिनुपर्ने अवस्थाहरू आयो भने गाह्रो हुने हुन्छ। र यो चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना पनि भनेको छ होइन। यो कुरालाई पनि ध्यान दिनुहोला। मनसुनी वायुको प्रभाव रहेको छ। अब यो मनसुनको न्यूनचापी रेखाको कारणले गर्दाखेरि यो स्थानको सरदर स्थानको चाहिँ आसपासमा रहेका जल तथा मौसम विज्ञान विभागले चाहिँ के भनेको छ भने होइन अहिले देशभरको साधारणतया चाहिँ बदलिरहे बागमती गण्डकी प्रदेशको का केही र कोशी कर्णाली र सुदूरपश्चिमका स्थानमा चाहिँ मधेस प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ भनेर चाहिँ भनिएको छ होइन। अनि दिउँसो चाहिँ देशभर साधारणतया बदलिरहेछ र हिमाली भूभागमा केही स्थानमा चाहिँ चट्याङ सहितको वर्षा हिमपातको सम्भावना भनेको छ। पहाड़ी भागमा धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुन सक्ने भनेर चाहिँ भनेको छ होइन। अब तसर्थ अब भारी सम्भावना रहेको क्षेत्रमा गेग्रान बहाव हुने बाढ़ी पहिरो भूसे जस्ता प्रकोप जोखिममा रहेकोले आवश्यक सतर्कता चाहिँ अप्नाउन महाशाखाले चाहिँ अनुरोध गरेको छ। वर्षाको कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण होइन सड़क तथा हवाई यातायात प्रभावित हुने भने चाहिँ हुन सक्ने भएकोले महाशाखाका सूचनाले चाहिँ प्रसारण गरेछ, अनुरोध पनि गरेछ सुरक्षित बस्नका लागि सबैलाई। र चाहिँ अब यो चाहिँ कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा मधेस प्रदेश र लुम्बिनी सुदूरपश्चिमको प्रदेशको तराईको भूभागकै स्थानमा चाहिँ मेघ गर्जन चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। तसर्थ अब तपाईँ त्यो ठाउँको परिवेशको अब मा बस्नुहुन्छ अहिले कतिपय होइन। अब हामी यो खोलाले त के उर्लेर आउला र बगाउला भन्ने खालको पनि हुन्छ कि कहिलेकाहीँ नपत्याउने खोलाले बगाउँछ भन्छौ नि। त्यसकारण चाहिँ अब भिरालो जमिनमा बस्नु भएको छ या त्यो खोलाको छेउछाउमा बस्नु भएको छ भने पनि सतर्क अप्नाउनु पर्ने हुन्छ। र अब यति बेला तपाईँलाई चाहिँ आफ्नो बच्चाहरूलाई अब गर्मी दिउँसोको गर्मीको कारणले गर्दाखेरि होइन कतिजना बच्चाहरू चाहिँ पौडी खेल्न जाने खोलामा नुहाउन जाने हुन्छ। आफ्नो बच्चाहरूलाई चाहिँ केयर गर्नुहोला, बच्चाहरूलाई ध्यान दिनुहोला। दिउँसोको समयमा बच्चाहरू कहाँ गएका छन् अलिकति अभिभावकले चाहिँ नजर लाउनु होला होइन। अब अहिले पछिल्ला विभिन्न घटनाहरू चाहिँ हामीले देखिरहेका छौँ, बाढी पहिरो देखुन्ट लिएर होइन साना बच्चाहरू हराएका कुराहरू चाहिँ पाउँदाखेरि मृत अवस्थामा भेटिएका कुराहरू चाहिँ हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ होइन, अब भोगिरहेका छौँ कति कुराहरूमा चाहिँ। तसर्थ अभिभावकले अलिकति जिम्मेवारी भएर बच्चाहरूलाई सुरक्षित तरिकाले राख्नुपर्ने अवस्था चाहिँ आएको छ। अब अहिले हामीले चाहिँ छोरी बचाऊ भनेर चाहिँ भनिरहेका छौँ होइन। छोरी जुन घटनाहरू चाहिँ पछिल्ला क्रममा ती घटनाहरू चाहिँ हामीले देखिरहेका छौँ होइन।
अब छोरी बचाऊ भनेर चाहिँ हामीले नारा लगाइरहँदाखेरि तपाईँ हाम्रा घरमा भएका छोराहरूलाई कस्तो संस्कार दिने भन्ने कुराहरू पनि सोच्नु पर्ने आवश्यकता छ। अब जबसम्म कस्तो खालको समाज कस्तो खालको चाहिँ एउटा चाहिँ होइन अवस्थाहरू छ भने होइन कस्तो हामीले त्यो देखेका छौँ। अब अनि जबसम्म आफूलाई पर्दैन नि तबसम्म आवाजहरू निस्किँदैन भनेर कतिपय सामाजिक सञ्जालमा चाहिँ ती कुराहरू चाहिँ आइरहेका छन्। आफूलाई पर्नु या छिमेकीको छोरीलाई पर्नु या चाहिँ आफ्नै होइन आफन्तहरूलाई पर्नु भनेको कसरी बुझ्ने भने होइन त्यो आफैलाई पराए जस्तो पीडा हो। छोरी भए पनि अब कतिले चाहिँ भन्छन् छोरी नभएपछि मान्छेहरू चुपचाप बस्छन् भन्ने कुराहरू पनि छ। छोरी नभएर मात्रै चुपचाप होइन, छोराहरूलाई पनि कस्तो संस्कार दिने भन्ने कुराहरूमा अब छोराहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराहरूमा छ। अब छोरीलाई सुरक्षित राख्नुपर्छ, छोरीलाई शिक्षा दिनुपर्छ, छोरीलाई आत्मनिर्भर बनाउनुपर्छ, यो कुरा हामीले धेरै गरिरहेका छौँ कि। अब अर्को महत्वपूर्ण बहस भनेको नै छोरालाई कस्तो संस्कार दिने, कस्तो व्यवहार दिने र जिम्मेवारी कस्तो सिकाउने भन्ने कुराहरूमा छ। छोरा सानैदेखि एउटा चाहिँ होइन महिलाहरूको सम्मान गर्नुपर्छ भन्ने कुराहरू चाहिँ बुझाउन आवश्यकता छ। अनि रिसलाई नियन्त्रण गर्न, गलत व्यवहारको विरोध गर्न, अनेक व्यक्तिको सम्मान गर्न चाहिँ सिकाउनुपर्छ। अब यो सँगसँगै यो शिक्षा चाहिँ कस्तो छ भने घर परिवार त छँदै नै छ, विद्यालय मात्र होइन हरेक टोल समुदाय र समूहबाट चाहिँ सुरु गर्नु आवश्यक छ। छोरी बचाउने अभियान सँगसँगै छोरालाई संस्कार दिउँ भन्ने अभियान पनि चलाऊ। हरेक घरमा छलफल गरौं, हरेक टोलमा संवाद गरौं, समाजमा का हरेक समूहसँग प्रश्न गरौं, हामीले आफ्नो छोराहरूलाई चाहिँ कस्तो पुरुष बनाउँदैछौ भन्ने कुराहरूमा चाहिँ, किनकि अब अहिलेको सुरक्षित समाजमा छोरीलाई मात्र जोगाएर होइन छोरालाई पनि संस्कार दिएर चाहिँ एउटा सही संस्कार दिनुपर्ने आवश्यकता छ। अनि छोरीलाई घरबाट बाहिर निस्किँदा सावधान हुन सिकाउँछौ कि हामीले, छोरी मान्छे हो छिटै घर फर्कियो होइन यसरी किन यसरी यावत कुराहरू चाहिँ सिकाइराखेका हुन्छौँ कि हामीले। छोरीलाई घरबाट जब निस्किन्छन् योसँग नबोल, नचिनेको मान्छेसँग नबोल, एक्लै नहिँड, राति बाहिर नबस, आफ्नो सुरक्षा आफै गर भनेर सम्झाइरहँदा त्यही घरका हुर्किरहेका छोराहरूले या छोराहरूलाई हामीले कतिपटक भनेका छौँ कुनै पनि छोरी महिला या चाहिँ होइन व्यक्तिहरूलाई चाहिँ सम्मान गर्नुपर्छ, कसैको शरीरमाथि तिम्रो अधिकार हुँदैन, कसैले अस्वीकार गर्छ भने उसको निर्णयको सम्मान गर्नुपर्छ, बलियो हुनु भनेको अरूमाथि बल प्रयोग गर्नु होइन, महिलालाई सम्मान गर्नुपर्छ, आत्मसात गर्नुपर्छ भनेर चाहिँ हामीले कतिको सिकाइरहेका छौँ या हाम्रा छोरा घरबाट निस्किँदा ती कुराहरू चाहिँ कतिको भनिरहेका छौँ। छोरीलाई घरमा सुरक्षित रूपमा फर्किनुपर्छ भन्ने आग्रह गर्दा या चाहिँ त्यो आग्रह सँगसँगै छोरा घरमा फर्किरहँदाखेरि होइन या चाहिँ छोरा घरमा प्रवेश गर्दाखेरि पनि त्यही खालको एउटा संस्कार एउटा बुझाइ दिनुपर्छ भन्ने चाहिँ लाग्छ होइन। अब यो प्रश्न भनेको चाहिँ कसरी अब हरेक घरमा समूहमा समुदायमा चाहिँ उठाउनुपर्छ, छोरालाई चाहिँ होइन महँगो विद्यालय पढाउनु मात्रै पर्याप्त छैन, उसको राम्रो जागिर राम्रो व्यवसाय र सफल जीवनका लागि तयार गर्नु मात्र पर्याप्त छैन, उसलाई राम्रो मानिस बन्न पनि सिकाउनुपर्छ, राम्रो सोच हुनुपर्छ भन्ने कुरा पनि सिकाउनुपर्छ। छोराले घरमा आमालाई कसरी बोल्छ, बहिनीलाई कस्तो व्यवहार गर्छ, बुहारीलाई कसरी सम्मान गर्छ, महिलाको बारेमा साथीसँग कस्तो भाषा प्रयोग गर्छ, सोसल मिडियामा कस्तो सामग्री हेर्छ या सेयर गर्छ, कसैको असहमतिको सम्मान गर्छ कि गर्दैन, रिस उठ्दा आफ्नो व्यवहार नियन्त्रण गर्न सक्छ कि सक्दैन, यी सबै कुरा पनि संस्कारको हिस्सा हो। हामीले छोरालाई सानैदेखि सिकाउनुपर्छ महिला कमजोर होइनन्, उनीहरूको सम्मानका पात्र हुन् भनेर। आमा भएकै कारण सम्मान गर्ने होइन, दिदी बहिनी भएकै कारण सम्मान गर्ने होइन, आफ्नो श्रीमती भएकै कारण सम्मान गर्ने होइन कि हरेक व्यक्ति एकै एउटा चाहिँ होइन परिवेशका हुन्, सम्मान गर्न संस्कार बसाल्नु पर्ने हुन्छ। छोरालाई रोयो भने चाहिँ हामी के भन्छ, कस्तो केटी जस्तो नरो भनेर चाहिँ उसको भावना दबाउनुको सट्टा आफ्नो भावना व्यक्त गर्न चाहिँ सिकाउँ कि। रिस उठ्दा हिंसा होइन संवाद रोज्न सिकाउँ, असफल हुँदा निराशामा गलत बाटो रोज्नुको सट्टा फेरि प्रयास गर्न सिकाउँ, प्रेममा अस्वीकार भयो भने बदलाको भावना होइन अर्को व्यक्तिको
निर्णय स्वीकार गर्न सिकाऊ। संस्कारबाट भाषण होइन कि अब घरको व्यवहारबाट चाहिँ सिकिन्छ कि कति कुराहरू चाहिँ। अनि त्यसैले अब बाबुले आमालाई गर्ने व्यवहार छोराछोरीले देखिरहेको हुन्छ या घरको छोराले देखिरहेको हुन्छ कि आमाले घरका छोराछोरीलाई गर्ने व्यवहार उसले सिकिरहेको हुन्छ। घरमा महिलालाई सम्मान गरिन्छ कि अपमान उसले त्यही संस्कार बोकेर बाहिर जान्छ। त्यसैले अब हामीले छोरीलाई बचाउने जिम्मेवारी मात्र छोरीको काममा राख्नु हुँदैन होइन, या चाहिँ छोरी बचाउने कुरा मात्र गर्नु हुँदैन। छोरीलाई हिँड्न बोल्न पढ्न काम गर्न आफ्नो निर्णय दिन स्वतन्त्रता वातावरण दिउन कतिको सकिरहेका छौँ कि हामी। त्यसरी पनि आफ्नो छोरीलाई निडर भएर होइन या चाहिँ त्यो एउटा आत्मविश्वासी बनाउन सक्छौँ। अब साथसाथै छोरालाई पनि जिम्मेवारी बनाऊ र हरेक टोलमा छलफल गरौं, हरेक विद्यालयमा संवाद गरौं, हरेक युवा समूहमा बहस गरौं, हरेक अभिभावक समूहमा प्रश्न उठाउँ, हरेक सामाजिक संस्थाले चाहिँ अभियान चलाऊ, मीडिया र अब संचार माध्यमले पनि निरन्तर बहस गर्न चाहिँ आवश्यक छ। हामीले छोरीलाई छोराछोरीलाई सम्मान शिक्षा मात्र होइन एउटा चाहिँ सम्मानको कुराहरू होइन जिम्मेवारीका कुराहरू संस्कारका कुराहरू चाहिँ सिकाउनु पर्ने आवश्यकता छ। अनि हामी छोरीलाई मात्रै प्रश्न नसोधौं कि तिमी कहाँ गएकी थियौ, किन झिलायौ, कोसँग गएकी थियौ, कहाँ छेउ, यावत कुराहरू चाहिँ सोधिरहन्छौ, कोसँग बोलिरहेको छौ, सामाजिक सञ्जालमा के हेरिरहेको छौ, यावत कुराहरू चाहिँ सोधिरहन्छौ। तसर्थ अब छोरालाई पनि सोधौ, तिमी कहाँ थियौ, कसरी व्यवहार गर्यो, कस्तो व्यवहार गर्यो, तिमीसँग भएका साथीहरू कस्ता छन्, कस्तो व्यवहार गर्छन्, यावत कुराहरू चाहिँ अब छोराहरूलाई पनि प्रश्न गर्न चाहिँ आवश्यक छ होइन। अब छोरीको कपडा हिँडाई लवाई खवाई समयलाई मात्र नियन्त्रण गर्ने होइन कि छोराको सोच व्यवहार जिम्मेवारीलाई पनि सही दिशामा लैजान काम गरौं। हामी यस्तो समाज बनाऊ कि जहाँ छोरीलाई डराएर होइन विश्वासका साथ हुर्काउन सकियोस्। यसकारण चाहिँ अब हामी छोरी बचाऊ, छोरी पढाऊ, छोरीलाई आत्मनिर्भर बनाऊ र सँगसँगै छोरालाई संस्कार दिउ भन्ने कुरा चाहिँ सोचौं। सुरक्षित समाज छोरीलाई मात्र सुरक्षा दिएर बन्ने होइन, छोरालाई पनि सही सोच सही व्यवहार र सही संस्कार दिएर बन्ने हो। अब हरेक घरमा एउटा प्रश्न उठाउँ, हामी आफ्ना छोरालाई कस्तो पुरुष बनाउने त या चाहिँ होइन कस्तो असल मानिस बनाउँदैछौ भन्ने कुराहरू चाहिँ हामीले प्रश्न गरौं। अब यही कुराहरूबाट चाहिँ परिवर्तनको शुरूआत पक्की पनि होला भन्ने चाहिँ आशा लियो। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि एउटा सांगीतिक कोशीली।

0: bám tin cảm thân đu bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
10: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
11: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
10: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
14: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853559928। विजिट www.landmarknepal.com।
15: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
17: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
14: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
18: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
14: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
18: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
14: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615917828, मोबाइल 9560702729।
19: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 9834340239, 9808259321, 0615188071। बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
20: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
21: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
20: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
21: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

हरेकी रेडियो अन्नपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी सँगसँगै तपाईँहरू पनि हुनुहुन्छ। अब यति बेला भनेको तपाईँको समय, भागदौड़को समय, व्यस्तताको समय होइन। कतिजनालाई स्कूल, कलेज, काम, व्यवसाय होइन, जागिर, व्यापार या चाहिँ बिजनेसमा चाहिँ जाने, गृहिणीहरू घरमै घरका कामहरूमा व्यस्त, यति बेला सबैजनाको रस आवर रहेको छ कि। अनि अर्को चाहिँ महत्वपूर्ण कुरा भनेको, यसो हेर्नुभयो भने ग्यास बाँड्ने ठाउँमा चाहिँ लाइनमा बस्ने हतारो र चटारो पनि छ। आजको दिन धेरै ठाउँमा ग्यास बाँड्दै पनि छ। अब यो सधैँ खाली सिलिन्डर अनि के छ त अब यो दीर्घकालीन योजना, ग्यास कतिखेर सकिन्छ भनेर चाहिँ डराएर पकाउनु पर्ने अवस्था चाहिँ सिर्जना भएको छ कि। अब चाडपर्वहरू पनि आउने छ नि त यो समय सँगसँगै। अनि अब यो 2072 2083 को तथ्याङ्क र प्रविधिलाई विश्लेषण गर्दा नेपाली उपभोक्ताले कम्तीमा 5 पटक ग्यासको चरम शास्ति र अभाव छिल्नु परेको देखिन्छ। नेपालमा ग्यासको अभावको करिब 90% हिस्सा चाहिँ वास्तविक आपूर्ति ठप्प हुनुभन्दा पनि अन्तर्राष्ट्रिय परिस्थिति, नाकाबन्दी, युद्धको त्रास, त्यस लगातै उपभोक्ताले गर्ने अनावश्यक भण्डार र फितलो सरकारी व्यवस्थासँग पनि जोडिएको पाइन्छ। अब पछिल्लो पटक 2082 फागुनदेखि शुरू भएको ग्यासको अभाव 2083 भदौसम्म आइपुग्दा पनि सहज हुन सकेका छैन। अब मंसिर पुस जाडो सिजन भएकोले ग्यास अत्याधिक खपत हुने महिना मानिन्छ। यति बेला चाहिँ कस्तो हुन्छ भने भारतीय रिफाइनरीमा पनि समस्या देखिन्छ, ग्यास आयातमा प्रभाव बनेको पनि देखिन्छ। बजारको आवश्यकता अनुसार ग्यास आयात हुन नसक्दा उपभोक्ताहरूले ग्यास पाइरहेका थिएनन् र अब धेरै कुराहरू चाहिँ छ होइन। अनि र अर्को कुरा चाहिँ नेपालमा खाना पकाउने एलपी ग्यासको इतिहास चाहिँ 5.5 दशक पुरानो छ नि त होइन। तसर्थ अब यो शुरूआती दिनमा यो भारतबाट सिधै सिलिन्डरै भरेर ल्याइन्थ्यो र तर अहिले पछि चाहिँ छैन त्यो। अनि यो अब लाइनमा कहिलेसम्म बस्ने भन्ने कुराहरू चाहिँ आउँछ कि। अब 2072 सालको विनाशकारी भूकम्पको केही समय महिनापछि भएको होइन, अब मधेस आन्दोलन, भारतको अघोषित नाकाबन्दीका कारण नेपालको यो इतिहासकै सबभन्दा ठूलो इन्धन संकट भोग्नु परेको थियो त्यति बेलाको कुरा गर्ने हो भने। अब यो अहिले चाहिँ को समस्या यो नेपालमा चाहिँ अर्थात् ग्यास कहाँ पाइन्छ भने चाहिँ उपभोक्ताहरू चाहिँ कुर्दै बस्नुपर्ने, लाइन बस्नुपर्ने यावत कुराहरूको चाहिँ कारण गाह्रो परेको अवस्थाहरू चाहिँ छ। अब लामो लाइन या चाहिँ लामो समयसम्म कुरेर बसिरहँदाखेरि पनि ग्यास नपाएका धेरै कुराहरू चाहिँ छन्, धेरै कुराहरू चाहिँ आएको छ। कसरी विशेष गरी जस्तै होइन अब विद्यार्थीहरूदेखिन्ट लिएर या चाहिँ अन्य व्यक्तिहरूदेखिन्ट लिएर धेरै खालको समस्याहरू चाहिँ देखिरहेको छ। किनभने अब न चुलोमा पकाउन सकिने, न अब बत्तीकै पनि त भर छैन नि, एउटा चाहिँ बत्तीको चुलो प्रयोग गरौँ भन्दा पनि त्यो खालको छैन। त्यसकारण चाहिँ यो यति बेला चाहिँ सबैजनाको समस्या भनेको ग्यास कहाँ पाइन्छ। धेरैजनाको कल पनि त्यही आउँछ होइन अरविन्द, ग्यास पाइन्छ र ग्यासको चाहिँ व्यवस्था गरिदिनु न भन्ने कुराहरू पनि आउँछ। अब नेपालमा ग्यास उत्पादन हुँदैन, आगामी दिनमा यो केही मात्रामा उत्पादन गरिए पनि त तत्कालका लागि आपतकालीन अवस्था जो गर्न ग्यासको भण्डार बढाउनु पर्ने आवश्यकता रहेको पनि हुन्थ्यो नि त होइन। अब त्यसकारण चाहिँ अब बिजुली अर्थात् बत्ती पनि नेपालमै अब भनौँ न एउटा चाहिँ उत्पादित ऊर्जा भएको र गर्मीमा धेरै विद्युत खेर जाने भनेको गरेको सन्दर्भमा पनि यो एलजेपी ग्यासको चाहिँ विकल्पमा इन्डक्सन चुलो लगायतका विद्युत उपकरण प्रयोग गर्न उपभोक्तालाई प्रोत्साहनका लागि पनि अब मन्त्रालयले चाहिँ प्रयोग एउटा चाहिँ पहल गरिराखेका छ। अब न विद्युतको भर पर्ने न एउटा चाहिँ होइन ग्यासको भर पर्ने यो अवस्थाहरू चाहिँ उपभोक्ताहरू मारमा छन्। फेरि छ उपभोक्ताहरूको घरमा चाहिँ खोतल्दै जाने भने एकजनाको घरमा 3 ग्यास चाहिँ छ, 3 देखि 5 ग्यास चाहिँ छ भरेको, फेरि खाली होइन भरेको। त्यो कारणले गर्दाखेरि पनि बजारमा चाहिँ यो देखिया हो कि चरम अभाव चाहिँ देखिया, त्यो नगर्नका लागि चाहिँ आग्रह गर्छ। रेडियो अन्नपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि एउटा साङ्गीतिक कोशी लिएँ।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
1: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
0: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: अयनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536। दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 01-567-0077 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार. फोन 061411777 मोबाइल 98560987.
3: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्.
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि.
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिट एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ.
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ.
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा. फोन 061454689, 452715.
7: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.
8: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर 1 ब्रान्ड. नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला. टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम.
9: 93.4 ओके, रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं. हामीलाई सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ. प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट बिदा चाहन्छु. नमस्ते.
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ.
11: हाम्रा सेवाहरू:
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयु सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज.
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की.
10: फोन 061 572648

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342 433-640।
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: यति बेला पूर्वाह्नको 10 बजेको छ।
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: bám tin cảm chân đu bám.
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 82 5 82 844 वेबसाइट www.lagrandi.edu.np।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363।
6: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल।
7: ए हजुर, पेन्सन पट्टा हरायो रे?
8: हो, म खोज्दैछु।
7: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
9: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
7: बुद्धि तमाङ,
9: गौमाया गुरुङ,
7: विल्सन विक्रम राई,
9: सुनिल थापा,
7: पशुपति राई,
9: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025030।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251 98190।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321-581-871
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
5: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
7: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
8: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-560-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा
2: सम्पूर्ण ओपीडी सेवा
1: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
1: रेटिना सम्बन्धी जाँच एवं उपचार
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
2: आँखा छर्केको सिधा पार्ने सर्जरी
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
2: लेजर सर्जरी सम्बन्धी सेवा
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यास्टिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
2: स्वस्थ आँखा स्वच्छ दृष्टि

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्र होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
6: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161, 578-162।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयानि, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856300536।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका।
8: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ एपिसोडमा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ओके, आजको यो कार्यक्रममा पनि तपाईँ समक्ष रहेर म यति बेला पोखराको गैरापाटन स्थित स्टुडियोबाट प्रत्यक्ष रूपमा बोलिरहेको छु। कार्यक्रममा हामी तपाईँको सहभागिता लिन्छौं 061-543-4040 मार्फत गीत पनि बज्छन्। तपाईँको सहभागिता, फेसबुक लाइभका कमेन्ट, केही महत्वपूर्ण जानकारी सँगसँगै कार्यक्रम अगाडि बढ्नेछ। अब करिब करिब 12 बजेसम्म 11:02 गएको छ समय कुराकानी गर्नुपर्दा। पूर्वान्नको 11 बजेबाट मध्याहको 12 बजेसम्म यो समयमा आउने गर्छ कार्यक्रम पोखरा कलिन। होइन त ल, सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ, आफ्नै आफ्नै धुनमा हुनुहुन्छ, आफ्नै आफ्नै व्यस्ततामा हुनुहुन्छ। आजबाट सरकारी कार्यालयहरू खुलिसकेका छन्। बिहान 9 बजेबाट नै है तपाईँ सेवा लिनको लागि जाँदै हुनुहुन्छ भने अब बेलुका 5 बजेसम्म ढुक्कका साथ जान सक्नुहुन्छ। 5 बजे पछाडि अब तपाईँ लाइनमै हुनुभयो भने तपाईँ काम सकिएला, नभए अब त्यस पछाडि त प्रायः क्लोज नै हुन्छ। त्यही भएर 5 बजे अगाडिसम्म तपाईँ ढुक्कका साथ जान सक्नुहुन्छ। यो मैले खास जानकारी किन गराएको भन्दा झुकिनुहुन्छ नि त कोही कोही, अब शनिबार पनि बिदा छ, आइतबार पनि बिदा छ, अरू दिनमा पनि 10 बजेबाट 4 बजेसम्म हो कि भन्ने लाग्न सक्छ कि। त्यही भएर ढुक्कका साथ 9 बजेबाट नै सरकारी कार्यालयहरू खुल्छन्, बैंक तथा वित्तीय संस्थाहरू खुल्छन्। तपाईँ बेलुका 5 बजेसम्म नै सेवा लिन सक्नुहुनेछ है त। अब त्यस्तो सेवा केही अप्ठ्यारो यताउता भयो भने तुरन्त भनिहाल्नुहोस् होइन, प्रशासनमा भन्ने हो कि कता भन्ने हो, त्यसमा चाहिँ सहजता भइ नै हाल्छ होइन। पहिला जस्तो छैन, हामीले सहजता हुनु पर्यो होइन, किनकि सेवा गर्नकै लागि भनेर सरकारले तपाईँलाई कर्मचारीहरू खटाएको छ नि त। तपाईँ हामी सेवाको लागि हामीले कर तिर्छौँ, हामीले तिरेको करबाट सबैजनाले पारिश्रमिक लिने हो। त्यही भएर सरल तरिकाले पहिला जस्तो, अब म पनि आफूले धेरै भोगेको कि यो फाइल कता लाने होला होइन, यसो यो कहाँ जाने होला भनेर, अथवा यो के होला भनेर सोध्यो भने पनि एकदम झर्किने कि होइन, त्यस्तो खालको प्रवृत्ति थियो कि। त्यस्तो होइन नि त, यस्तो हो यस्तो हो भनेर भनिदिनु पर्यो, थाहा हुँदैन सबैजनालाई, सबै कुराहरू थाहा हुँदैन होइन। त्यही भएर यो कुरा चाहिँ तपाईँले ख्याल गर्नुहोला, त्यस्तो तपाईँलाई अप्ठ्यारो पर्छ भने अहिले गुनासो गर्ने ठाउँहरू धेरै छन्। तुरन्त जसले त्यस्तो अप्ठ्यारो स्थिति सिर्जना गर्नुहुन्छ उहाँलाई कडाभन्दा कडा कारवाही भइ नै हाल्छ है त। ल, 11:04 गएको यो अवस्थामा मैले थोरै यो प्रसङ्ग जोडेँ, किनकि यो भनेको सबैजनालाई चाहिने कुरा हो कि होइन। यो खासमा कस्तो भन्दाखेरि सेवा लिनको लागि त अब जो कोही पनि होइन, वडामा होस् अथवा सरकारी कार्य प्रशासनमा होस्, मालपोतमा होस् अथवा होइन यो कर तिर्ने होस्, हरेक ठाउँमा यातायातमा होस्, जहाँ चाहिँ हुन्छ नि त। त्यही भएर कस्तो अप्ठ्यारो जानै नपरे हुन्थ्यो नि भन्ने जस्तो त्यो खालको कुराहरू गरिरहनु हुन्छ कि। त्यो त कार्यालयमा त मलाई जानै नपरि हुन्थ्यो नि भन्ने हुन्छ नि, जस्तो महानगर होइन यस्ता यस्ता। त्यही भएर त्यस्तो चाहिँ नहोस् भन्ने कुरा हो। त्यहाँ गुनासो सुन्ने अधिकारी पनि हुनुहुन्छ, तपाईँले सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी भनेर लेखेको फोटो पनि खिचेर ल्याउनुहोस् होइन। केही यताउता सोध्नु पर्यो भने उहाँलाई सोध्ने हो। अहिले त त्यो प्राइभेट संस्थाहरूले पनि त्यस्तो खालको व्यवस्था गर्नुभएको छ होइन, हुन फेरि प्राइभेट भनेर प्राइभेटमा पनि त्यस्तो आफ्नो जे मन लाग्यो त्यही त गर्नु पाइँदैन, किनकि सार्वजनिक संस्थाहरू हुन् होइन। त्यही भएर सरल हुनु पर्यो, सहज हुनु पर्यो भन्ने यथार्थ निष्कर्ष होइन त। ल, आज मिति 2083 साल भदौ महिनाको 8 गते आज सोमबार हो, अङ्ग्रेजी तारिक अनुसार अगस्त 24 तारिक रहेको छ। आज 2026 अन्तर्गत हामी छौं, आजको यो सोमबारको बसाइ भदौ महिनाको 8 गते होइन। ल, अब गैराती पनि देशका धेरै ठाउँमा पानी परेको छ, अब पोखरा आसपासमा भने खासै त्यस्तो परेको चाहिँ छैन, अब अहिले चाहिँ पोखरा आसपासमा मजाले घाम लागिरहेको छ। तपाईँको ठाउँतिर के छ कस्तो छ होइन, कोही घरमै हुनुहुन्छ होला, कोही अफिसमा कार्यक्रम सुन्दै हुनुहुन्छ होला होइन त, धेरैजना कोही पसलमै हुनुहुन्छ होला, कार्यक्रम सुन्दै काम गर्दै हुनुहुन्छ होला, कोही आफ्नो
सामान बेच्ने किराना पसलमा हुनुहुन्छ होला कोही, होइन टेन्ट पसलमा हुनुहुन्छ होला कोही, डेकोरेसनको पसलमा हुनुहुन्छ होला, होइन त कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला, धेरैजनाले सुन्नुहुन्छ कि रेडियो अन्नपूर्ण कार्यक्रम पोखरा कलिन, होइन भन्नुहुन्छ मलाई, होइन कोही कतैको यात्रामा निस्कँदै हुनुहुन्छ भने पनि तपाईँलाई शुभ यात्रा, यो बेलामा रातिको यात्रा चाहिँ नगर्नु होला, त्यही नै हो। र सुन्नको लागि धेरै छन् माध्यमहरू, सुनेर साथ दिनुहोस्, केही न केही तपाईँहरूलाई फाइदा नै पुग्छ, घाटा त के होला र, होइन तपाईँको समय बर्बाद पनि हुँदैन, होइन यो भनेको हेर्न परेन, सुन्ने हो, काम गर्दै सुन्न पनि पाइयो, होइन त गजबको छ कि माध्यम भनेको, होइन ल। अब देशैभर मनसुनी वायुको प्रभाव कायमै छ, जसले गर्दाखेरि आज बागमती गण्डकी लुम्बिनीका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ, होइन यो अलिक ख्याल गर्नुहोला तपाईँले पनि। तनहुँको छिर्कानेमा पहिरो, पृथ्वी राजमार्गमा अवरुद्ध भनेर आएको छ खबर, यो सायद खुल्यो पनि होला अथवा के भयो, अब ठ्याक्कै यहाँ अहिले आएको छैन, होइन यो हिजो साँझ नै गएको पहिरो हो, खुलाउने प्रयास होला, यहाँ अहिलेसम्म आएको छैन त्यही भन्ने कुरा छ। अब कता कता के छन् राजमार्गहरू भन्दाखेरि, गण्डकी प्रदेशमा ढुक्क भए हुन्छ, यो बागलुङको जैमिनी नगरपालिका 8 बेलबगरमा काली गण्डकी कोरिडोरमा अवरुद्ध भएछ, र यो चाहिँ दुईतर्फी, एकतर्फी चाहिँ सञ्चालनमा छ, दुईतर्फी सञ्चालन हुन समय लाग्ने भनेर भनिएको छ, जैमिनी नगरपालिका 8 बेलबगरमा, है त। र यो अर्को चाहिँ मुस्ताङको थासाङ गाउँपालिका 4 कैकुमा पहिरो जाँदा बेनी जोन्सन सड़क खण्ड अवरुद्ध भएको छ, अर्को चामे बेसी सहर सड़क खण्ड पनि एकतर्फी रूपमा सुचारू रहेको छ, यो बेनी जोन्सन पनि एकतर्फी सुचारू रहेछ, है त। र अरू केही पासाङ लामो टोखा लगायत यी राजमार्गहरू अवरुद्ध छन्, पोखरा बागलुङ, पोखरा काठमाडौँ, पोखरा स्याङ्जा हुँदै बुटोबल जाने यी राजमार्गहरू एकदमै खुला छन्, तपाईँ यात्रा गर्न सक्नुहुन्छ ढुक्कका साथ, है त। अब यदा अरू आसपासका ठाउँको केही त्यस्तो खबरहरू आयो भने म यहाँलाई जोड्ने नै छु, है त। ल अब केही छन् आज कुराहरू तपाईँलाई भन्नै पर्ने, सुरुवातमा त अब एउटा गीत नै सुन्नुपर्छ, होइन त्यस पछाडि आज पनि तपाईँलाई मैले जोडिहालेँ, फेरि भन्न पनि भुलेछु कि नेपाल उत्रो खेलाडी मञ्चको तर्फबाट आकर्षक गिफ्ट ट्याम्बर रहन्छ, र आज उखान टुक्का मार्फत म रहन्छु, होइन यो मैले थोरै जोडेँ, तपाईँ सुन्दै गर्नुहोला र एकैछिन पछाडि फोन गर्नुहोला। अहिलेको लागि प्रकाश तिमेल सेनाको यो आवाज, प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्नु थियो।

0: ओके प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्नदेऊ प्रकाश तिमल सेनाको यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिन आउने गर्छ पूर्वान्न 11 बजेबाट मध्याह बाह्र बजेसम्म स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै हामी छौं तपाईँको सहभागिता लिने क्रममा छु अब भने म 0175-43-40 मार्फत आउनुहोस् कुराकानी गरौं अनि मैले अर्को कुरा थोरै जोडे तपाईँले उखान टुक्काहरू होइन पहिल्यै भनेको राम्रो उखान टुक्काहरू हुन्छन् यसमा यो कार्यक्रममा चाहिँ होइन आधा भाग म आफै भन्छु आधा भाग तपाईँले भन्नु पर्यो फेरि तपाईँले भन्दाखेरि विचार पुर्याएर मात्र आफूलाई जानेको छ भने मात्र भन्नुहोस् नभए अर्थको अनर्थ लाग्न सक्छ कि होइन तपाईँले भन्न त राम्रै खोज्नु भएको थियो होला तर त्यसले अर्थको अनर्थ लाग्न सक्छ यो कार्यक्रम हाम्रो त लाइभ हुन्छ नि त होइन अब यो त अन एयरमा मासमा जाने कुरा हो होइन त्यस्तै भोलि सानो कुराले पनि ठूलो असर पुर्याउन सक्छ त्यही भएर ज जसले त्यो अप्ठ्यारो लाग्छ पास गर्दा राम्रो कि होइन तपाईँले भनेको कुराहरू अब एक उखान टुक्का भनेको एउटा तरिकाले गइरहेको हुन्छ त्यसमा सिधा भनेर मिल्दैन कि त्यसलाई थोरै फरक तरिकाबाट भन्यो भने बल्ल मिल्छ कि त्यही भएर यो कुरा चाहिँ ख्याल गरिदिनु होला कृपया है त ल 061-543-0040 मार्फत आउनुहोस् आज पनि कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला छ हामी करिब करिब 12 बजेसम्म रहन्छौं र कार्यक्रममा हामी कुराकानी गरिरहँदाखेरि तपाईँसँग आज पनि नेपाल भूतपूर्व खेलाड़ी मंच हाम्रो साथमै छ नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर एकजनाले प्राप्त गर्न सक्नुहुनेछ जस जसले सही जवाब दिनुहुन्छ उहाँहरू मध्येबाट गोला प्रथा हुन्छ र गोला प्रथा मार्फत तपाईँ एकजना विजेता बन्नुहुन्छ है त नेपाल भूतपूर्व खेलाड़ी मंचको बारेमा त यहाँलाई धेरै थाहा छ होइन रेडियो अन्नपूर्णसँग नेपाल भूतपूर्व खेलाड़ी मंचले पहिलादेखि नै सहकार्य गर्दै आइरहेको छ यो सहकार्य सँगसँगै हामी छौं र कार्यक्रम पोखरा कलिन मार्फत पनि यति बेला यो कार्यक्रमलाई मैले थोरै जोडिरहेको छु र साप्ताहिक मासिक दौड़ कार्यक्रम अन्तर्गत भूतपूर्व खेलाड़ी मंचले पहिला एउटा म्याराथनको आयोजना गरेको थियो भने पछि आएर होइन आफ्नो 25 औं वर्षमा प्रवेश गरेको अवसर सँगसँगै उसले चाहिँ अब यो 12 महिना 12 कार्यक्रम गरेर घोषणा पनि गर्यो त्यो लगत्तै सकिए पछाडि आफ्नो यो 25 औं रजत वर्ष मनाइसके पछाडि अहिले चाहिँ फेरि महिनै पछि विभिन्न वडाहरूमा सहकार्य गर्दै कार्यक्रमहरू गरिरहेको छ अब प्रत्येक महिनाको पहिलो शनिबार हो अब असोज महिनाको पहिलो शनिबार कहिले पर्छ यहाँले हेर्नुहोस् पोखरा वडा नम्बर 7 दौड़ हुँदैछ है त ल 061-543-0040 मार्फत तपाईँ पनि सहभागिताको लागि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला छ तपाईँसँग कुराकानी गर्नको लागि अनिहरूबाट सबिन यति बेला तपाईँको साथमै छु कुराकानी गरौँ एकैछिन होइन 11 बजेर 16 मिनट भएको छ म थोरै प्रसंगहरू जोड्दै गर्छु तपाईँ आउन चाहिँ नभुल्नुहोस् है फेरि नआउने चाहिँ होइन हामीलाई शिवकुमार विश्वकर्माले कमेन्ट गर्नुभएको छ अल द वे फ्रम पोखरा 10 औद्योगिक क्षेत्रबाट अरूलाई सम्झाउने शब्दहरू धेरै थिए तर आज आफ्नै मनलाई बुझाउने एउटा शब्द भेटिन सबैबर्बाद नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन उखर मौलो गर्मी छ है आज पनि भन्नुभएको छ ल ठिक छ आफ्नो केयर चाहिँ गर्नुहोला है त शिव सुन्दै हुनुहुन्छ तपाईँको कमेन्ट फेरि अहिले मैले त्यसलाई उल्थाउँला है त अर्को एकजना शुरूआतमा एकजना साथी हुनुहुन्छ नमस्ते
1: हेलो नमस्ते गुड मर्निङ
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर के भन्नुभयो हजुर सास फेरिएकै छ हजुर हजुर सास फेरिएकै छ अहिलेसम्म सास फेरि पछाडि त सन्चै त भन्नु पर्यो त्यही त सास फेर्न कुनै बेला भुलिन्छ कि भन्ने डर लाग्छ फेरि मलाई हजुर
1: होइन
0: भुल्ने भुलिन्छ कहाँ डराउनु पर्यो नि आजै नडराएर त हुँदै भएन नि ल तपाईँको शुभनाम भन्दै अझ शुभ हुने थियो कार्यक्रम अब चिन्न मलाई यति गाह्रो पर्छ आजभोलि मैले सबभन्दा मेरो एउटा बानी भनेको मान्छे चिन्न नसक्ने कि खै अब भगवान्ले त्यही दिएर पठाइदियो अरू सबै सजिलो छ मलाई होइन सबभन्दा गाह्रो भनेको मान्छे चिन्न त्यही भएर तपाईँ हजुर ल तपाईँको शुभनाम भन्दा अति राम्रो ए बागलुङ बागलुङ कान्छी हो के छ हालखबर तर साथी तपाईँको आवाज मलाई यस्तो गाह्रो भयो नि छुट्याउनलाई होइन धेरै दिन भयो कि कुराकानी नभएको त्यही भएर होला
1: लानु भयो कुरा नभएको
0: बागलुङको कुन ठाउँमा हुनुहुन्छ अहिले
1: जैमिनी
0: हो ल अनि के छ त्यतातिर हाल खबर सुनाउनुहोस् गर्मी पनि छ ए पोखरामा त के हुनु पोखरामा त गजब छ नि घाम लागिरहेछन् होइन गाडी दौडिरहेछन् मान्छेहरू दौडिरहेछन् त्यसपछि अब अरू के भनौँ त्यही नै हो त्यही भएर अब अरू भनेको त्यस्तै हो जिन्दगीमा मान्छे पनि दौडिरहेछन् काम पनि दौडिरहेछ यस्तै छ ल अनि खाना खानुभयो मेरो पनि हुँदैछ बिस्तारै अब एकछिन पछाडि खाने हो जति ढिलो खायो उति राम्रो अरे क्या स्वास्थ्यको लागि अहिले तपाईँले उल्टो सुन्नुभयो जति ढिलो खायो उति राम्रो तपाईँलाई फाइदै थाहा रहेछ होइन अब ठ्याक्क एक बजीतिर खायो भने खाजा पनि खाना पनि भयो नि त फाइदा भएन अनि खाजै खानु पर्यो नि त त्यही भएर मान्छेले फाइदा हेर्नुपर्छ कि बुझ्नुभयो नि कुरा ठ्याक्क एक बजीतिर खायो भने त्यसले खाजाको पनि काम गर्यो खानाको पनि काम गर्यो एकैचोटि बेलुकी खान मन लागेको खायो भयो नखाए पनि पुग्छ फेरि अलि दुई बजीतिर खायो भने त बेलुकी नखाए पनि हुन्छ भोकै लाग्दैन त अनि होइन दुई बजीतिर खायो भने त कहाँ भोक लाग्छ त मलाई त लाग्दैन मलाई त नखाए पनि हुन्छ तपाईँले पनि दुई बजे खाएर विचार गर्नुहोस् तपाईँलाई पनि भोक लाग्दैन कि ठ्याक्क तपाईँले बिहान हल्का ब्रेकफास्ट गर्नुहोस् त्यसपछि दुई साढे दुई बजेतिर खाना खानुहोस् तपाईँले बेलुकी केही खानै पर्दैन ल एकचोटि ट्राई गर्नुहोस् अनि भन्नु होला कि ओहो ढले त हामी उठाउन आइहाल्छौँ नि म त ढले ढले ढले ढले भने जस्तो हुन्छ नि होइन गीत सुन्नु भएको छैन होइन यस्तो मान्छेलाई जस्तो बनायो त्यस्तै हुन्छ कि तपाईँले तिन टाइम खायो नि एक टाइम खायो नि एउटै हो कि धेरै खाए मल थोरै खाए बल बुझ्नुहोस् कुरा है त कुरा त्यसरी कुरा त्यसरी बुझ्नुहोस् है त ल अब हामी गाउँ खाने कथातिर प्रवेश नगरौँ हामी उखान टुकातिर प्रवेश गरौँ है त ल कति नम्बर मैले सजिलो दिने होइन यहाँ हाम्रो भाइ हुनुहुन्छ उहाँले खोज्नु भयो मलाई केही नभन्नुहोस् आधा भाग म आफै भन्छु आधा भाग तपाईँ भन्नु होला है त कुरो बुझिन्छ नि ल ओके तपाईँको लागि उखान टुक्का पाँच नम्बरमा रहेको आधा भाग यस प्रकार रहेको छ है त ध्यान दिएर सुन्नु होला अलिक तपाईँलाई अप्ठ्यारो पनि पर्न सक्छ अब सजिलो पनि पर्न सक्छ होइन के कसो हो ल टाढाको देउता अनि डट डट डट
1: टाढाको
0: देउता टाढाको देउता अनि डट डट डट डट के होला अब तपाईँले भन्न पुरा गर्नु पर्यो कडा भन्नुभयो तपाईँले ढिलो आयो तर कडा आयो भने जस्तै कि टाढाको देउता नजिकको पुजारी होइन त गजब ल ठिक छ अलिक मिलेन टाढाको देउता करेसाको भूत करेसाको भूत बुझ्नुभयो ल एकदम धेरै धेरै धन्यवाद बागलुङतिरबाट फेरि फेरि सम्झिँदै गर्नु होला अहिलेको लागि बिदा हौ है त
1: एउटा गीत
0: एउटा गीत मन पर्यो तपाईँको एफएमबाट बधाई देऊ न भाई ल भन्नुस हजुर ओ
1: उडेर जुन छुन्छु भन्थे भन्ने गीत बजाइदिनु
0: उडेर जुन छुन्छु भन्थे तर आज पिञ्जडाको अनि चरी भाषा जीवन के कसो हो है ल उडेर जुन छुन्नु पर्छ अहिलेको लागि छुटौ हैन बागलुङतिरबाट हुनुहुन्थ्यो बागलुङी कान्छीले हामीलाई फोन गर्नुभएको थियो रमाइलो कुराकानी रह्यो उहाँसँग पनि तपाईँ पनि फोन गर्न सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत उडेर जुन छुन्छु भन्थे तर आज पिञ्जडाको चरी भाछ जीवन भन्दै हुनुहुन्थ्यो अहिलेको लागि अर्को एकजना साथी उहाँलाई स्वागत गरिहालौँ हेलो नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ होला के भन्नुभयो नाम एकपटक भन्नुहोस् त तपाईँको आवाज अलिक राम्रोसँग सुनिएको छैन सुषमा श्रेष्ठ मिया पाटनबाट है तपाईँको अलिक क्लियर आएको छैन कि हेडफोन लगाउनु भएको छ अलिक क्लियर आएको छैन लाउड स्पिकर नगर्नु है अनि के छ हो हालखबर हाम्रो त एकदम गजब छ नि जिन्दगी दौडिरहेछ होइन अनि के छ के हुँदैछ मिया पाटनतिर तपाईँको हालखबर आज कामतिर किन जानुभयो नि त ए आज छुट्टी मकै भुट्टी हो कस्तो राम्रो होइन कहिले काहीँ छुट्टी हुँदा नि फेरि छुट्टी खालको आनन्द हुन्छ कि होइन के छ त आज दिनभरि छुट्टी छ भन्दैमा सुतेर दिन कटाउने हो कि के गर्ने हो त ल भन्नुहोस् त ए घुम्न पो जाने हो कहाँ हो त्यस्तो आजको घुमाइ चिप्ले ढुङ्गा नि के घुम्नु साह्रो यो त अलि अति नै भयो नि चिप्ले ढुङ्गा घुम्न जाने भनेपछि त कि त जानु पर्यो सराङकोट कि जानु पर्यो फेवाताल साइड कि जानु पर्यो काउ धरहरा
2: जानुपर्ने काम छ त्यही भएर
0: हो त घुमाइ नै भयो नि कामको लागि निस्किनु भयो भन्नु न ल ठिक छ कति नम्बर राखौँ यहाँलाई छ नम्बर है ल छ नम्बरमा रहेको यो उखान टुक्काको आधा भाग तपाईँको लागि है त ध्यान दिएर सुन्नु होला कतिको जान्नुहुन्छ अब हेरौँ है त यस प्रकार रहेको छ काग कराउँदैछ डट काग कराउँदैछ पिना सुक्दैछ होइन ल गजब यहाँले सही जवाब दिनुभएको छ अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला है त हस् नमस्ते उहाँ हुनुहुन्थ्यो सुषमा श्रेष्ठ हामीलाई मिया पाटनदेखि फोन गर्नुभएको थियो र पोखरामा धेरै पाटनहरू छन् कि मिया पाटन लामा पाटन फले पाटन मिया के अरे माले पाटन त्यसपछि अर्को छोरे पाटन अनि अरू अर्को के अरे थाहै भन्नु फेरि तपाईँले थप्दै जानुहोस् त एउटा मैले भने मिया पाटन भयो होइन त्यसपछि छोरे पाटन माले पाटन डिको पाटन होइन फेरि अर्को आयो त्यसपछि डाँडाहरू छन् नि अर्मला कोट त्यसपछि सराङकोट त्यसपछि अर्को के कोट पुम्दी कोट यस्तै यस्तै कोटहरू पनि छन् धेरै छन् कि कुराहरू होइन पाटन र कोटले भरिएको पोखरा होइन त ल गजब तपाईँको लागि अब उडेर जुन छुन्छु भन्थे तर आज पिञ्जडाको चरी भएको छ जीवन भन्ने गीत एकैछिनपछि सुनौ होला अहिलेको लागि मैले ब्रेक राखिनँ भने फेरि यहाँ मलाई लखेट्ने बेला आउँदैन अहिलेको लागि एकैछिन कमर्सियल ब्रेक
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
10: सञ्जीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै सहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क सञ्जीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161-578-1062।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

ओके कार्यक्रम पोखरा कलिङ यहाँले सुनिरहनु भएको छ। यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे राम भक्त जोशीज्यूको आवाज हो। यति बेला क्रममा उडेर जुन सुन्छु भन्थे तर आज पिंजडाको चरी भाषा थियो होइन त। जीवन पिंजडाको चरी जस्तो हुनुहुँदैन, जीवन भनेको सरल र सहज हुनुपर्छ। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी ओके कार्यक्रम पोखरा कलिङ यहाँले सुनि

0: अनि कहाँबाट भन्नुभयो?
1: वेबसाइटबाट।
0: ल, अनि आज कति नम्बर रोज्नुहुन्छ?
1: आज 10 नम्बरको लगाइदिएको छैन।
0: ल, 10 नम्बरमा रहेको यो उखान टुक्काको आधा भाग तपाईँको लागि है त।
1: हुन्छ सर।
0: ल, घरमा छैन तेल डट डट डट,
1: घरमा छैन तेल डट,
0: तपाईँले बुझ्नु भएन के, उखान टुक्का भनेको त्यसरी मिल्दैन नि हजुर। सुन्दै गर्नु होला है। घरमा छैन तेल भन्दा पानी भन्नुहुन्छ, अब के भन्ने, खत्रै हँसाउनु भयो। घरमा छैन तेल खान खोज्छ सेल भन्ने हुनुपऱ्यो कि, उखान टुक्का भनेको त्यसरी जोडिन्छ है। 11:42 स्टुडियो घडीमा कार्यक्रम पोखराको अरविन मार्फत अर्को एकजना साथी, नमस्ते। हेलो, रेडियो बन्द गर्नुहोस् पहिला, अनि बल्ल कुरा गरिन्छ।
2: हेलो,
0: हजुर नमस्कार। हजुर
2: नमस्कार,
0: कहाँदेखि को बोल्दै?
2: म काठमाडौँबाट बेनु भट्टराई।
0: केटिएमबाट बेनु भट्टराई होइन?
2: हजुर।
0: ल, अनि बेनु के छ हालखबर?
2: हालखबर सबै ठिकै छ, राम्रै छ। अब मौसम भन्नुपर्दाखेरि पानी परेको पनि छैन, राम्रो घाम लागेको पनि छैन, त्यस्तै
0: छ होइन त।
2: हजुर,
0: कुन ठाउँमा हुनुहुन्छ अरे? काठमाडौँ?
2: काठमाडौँ मैती देवी।
0: मैती देवीमा होइन? ल ठिक छ, त्यसो भए अब हामी प्रश्नतर्फै लागौँ है त।
2: हजुर,
0: प्रश्नतर्फै लागौँ। कति नम्बर
2: हुन्छ?
0: कति नम्बर?
2: 8 नम्बर राखिदिनु न।
0: 8 नम्बर होइन? 8 नम्बरमा रहेको उखान टुक्काको आधा भाग तपाईँको लागि है त। ध्यान दिएर सुन्नु होला। प्रश्न यस प्रकार रहेको छ, वचनको चोट डट डट डट, वचनको चोट अनि डट डट डट,
2: वचनको चोट, वचनको चोट, वचनको चोट, वचनको चोट, हृदयको घात,
0: वचनको चोट, मनको घाउ। पास्ट छुट भनेको लागि ओके, उहाँ हुनुहुन्थ्यो बेनु भट्टराई, हामीलाई काठमाडौँदेखि फोन गर्नुभएको थियो। तपाईँ पनि सहभागिता जनाउन सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर 061-543-4040 मार्फत यहाँहरूसँग कुराकानी गर्ने कार्यक्रम पोखरा कलिनमा छौं, र हामी समय कुराकानी गर्नुपर्दा 11:44 गएको छ स्टुडियो घडीमा। अझै केही समय बाँकी नै छ कुराकानीको लागि, तपाईँ जुट्न सक्नुहुन्छ। अहिलेको लागि टेलिफोन लाइन मार्फत श्रोता साथी आएको संकेत मलाई प्राप्त हुँदै थियो, तर पनि उहाँ छुटिनु भएछ। के छ तपाईँको जिरा हालखबर भन्ने कुरा हो होइन त। ल, हालखबर पनि बताउनुहोस्, कुराकानी गरौं, अगाडि बढौं भन्न चाहन्छु। सुनको मूल्य फेरि बढेछ है त। अहिलेको लागि एकजना साथी आउनु भएको छ, स्वागत गरौँ। नमस्ते। हेलो, नमस्कार। कहाँदेखि को बोल्दै? नयाँ बजारबाट भरत थापा। के छ हालखबर? होम डेकोरेसन सेन्टरको हालखबर के छ? ठिकठाक छ। हो, ल, उखान टुक्कामा छौँ आज हामी। कति नम्बर?
3: 3 नम्बर
0: है? 3 नम्बरमा रहेको उखान टुक्काको आधा भाग तपाईँको लागि, ध्यान दिएर सुन्नु है त। प्रश्नको आधा भाग यस प्रकार रहेको छ है त, लानेलाई भन्दा डट डट डट, लानेलाई भन्दा डट डट डट, के होला? लानेलाई भन्दा डट डट डट, के होला? लानेलाई भन्दा जानेलाई हतार है त। छुटाउनेको लागि भरत थापा हुनुहुन्थ्यो, हामीलाई नयाँ बजार होम डेकोरेसन सेन्टरबाट फोन गर्नुभएको थियो। उहाँले पनि सही जवाब दिन सक्नु भएन, अहिलेसम्म एकजना साथी मात्र हुनुहुन्छ सही जवाब दिने, अब अरू साथीहरू आउनुभयो भने होइन। ओके, हामीलाई शिवको कमेन्ट छ, यो मेरोमा त डराउनु पर्यो नि दाई, सास फेर्न।

0: आज पिरेपिर सुनाउन भएको छ, सुनौला अन्तसम्म शान्ति बराले नमस्कार सर हुनुहुन्छ बाजा पाटनबाट। ओके सुलोचनाले बाजा पाटन भन्नुभएको रहेछ होइन त, ल अब अरू चाहिँ निशाले कमेन्ट गर्नुभएको छ, नमस्कार दादा भन्नुभएको छ, नमस्ते। अरूको लागि अर्को एकजना साथी आउनुभएको छ, उहाँलाई स्वागत गरी हेलो है त, नमस्ते।
1: नमस्ते सर, शान्ता शर्मा।
0: शान्ता के भन्नुभयो?
1: शर्मा।
0: शान्ता शर्मा कहाँबाट? जिरो किलोमिटरबाट।
1: हजुर सर, जिरो किलोमिटर।
0: ल ठिक छ, तपाईँको लागि कति नम्बर राखौँ होला?
1: कति कति नम्बर गयो नि, मैले त भर्खर ट्युन गरेँ रेडियो।
0: 5, 6, 8, 3, 2 भइसक्यो
1: हो र। एक नम्बरको राजन,
0: एक नम्बरमा रहेको
1: हजुर
0: उखान टुक्का तपाईँको लागि है त।
1: हजुर
0: आधा भागमा भन्छु, आधा भाग तपाईँ भन्नु होला होइन। ल नदिने बजैले डट डट डट के होला?
1: नदिने बजैले डट डट डट
0: पास गर्नु है। नदिने बजैले बुधबार बार्सी।
1: हजुर
0: छुटौ ओके। उहाँ हुनुहुन्थ्यो शान्ता शर्मा हुनुहुन्थ्यो जिरो किलोमिटरबाट, उहाँले पनि सही जवाब दिनुभएन। नदिने बजैले बुधबार बार्सिन् भन्नुपऱ्यो कि, दिने दिने कुरै छैन, नदिनेले बाहना जे बनाइदिनु भयो होइन। ओके हामीलाई धेरैजना साथीहरूले सुनिरहनु भएको छ फेसबुक लाइभ मार्फत पनि, कमेन्ट पनि गरिरहनु भएको छ। 0165-4040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो, टेलिफोन लाइन मार्फत हामी कुराकानी गरिरहेका छौँ। अब अन्तिम अन्तिम अवस्थातर्फ आएको जानकारी पनि मलाई प्राप्त भइरहेको छ, के गरौँ एकछिन साथीहरूसँग कुराकानी गरौँ है त, अझै पनि छ कुराकानी गर्नको लागि। ओके अघि मैले यहाँ सुनको मूल्य भन्दै थिएँ, डराउनु पर्ने अवस्था आइसकेछ। एकजना साथी आउनुभयो, उहाँलाई स्वागत गरौँ। नमस्ते।
2: नमस्कार। नमस्कार।
0: नमस्ते हजुर, एकदम ठिकठाक छ रेनु होइन?
2: हजुर।
0: के छ हालको?
2: ठिकै छ हजुर।
0: कस्तो भइरहेको छ तपाईँको स्वास्थ्य?
2: हल्का आराम छ हजुर।
0: हल्का आराम अहिले फुलबारी?
2: हजुर।
0: ल ठिक छ, स्वास्थ्य लाभ गरिरहनु भएको छ, छिटो निको हुनुहोला भन्दै तपाईँको लागि कति नम्बर राख्नु? कति नम्बर? तपाईँको आवाजै काटिएर आयो कि,
2: किन होला है, म अहिले बाहिर निस्किन्छु।
0: ल भन्नुहोस् त।
2: 10 नम्बर राखिदिनु न।
0: 10 नम्बरमा रहेको उखान टुकाको आधा भाग तपाईँको लागि है त।
2: हजुर
0: आधा भाग म भन्छु, आधा भाग तपाईँ भन्नु होला। युद्धको बेलामा डट डट डट।
2: युद्धको बेलामा।
0: युद्धको बेला डट डट डट
2: आएन सर मलाई।
0: आएन युद्धको बेला बुद्धको पुराण काम लाग्दैन अरे। आउनुहुन्थ्यो रेणु सुनार, हामीलाई फुलबारीदेखि फोन गर्नु भएको थियो। अबको पालो तपाईँसँगै कुराकानी गर्ने हो, अन्तिम अन्तिममा छौँ। अब आजको लागि सुषमा श्रेष्ठले मात्र सही जवाब दिनुभएको छ अहिलेसम्म। अब एक दुईजना साथीसँग कुराकानी गरौँ, उहाँहरूको के छ अवस्था त्यो पनि बुझौँ। सुनको मूल्य अत्याधिकै भएछ कि फेरि है, नेपाली बजारमा आज सुन तोलाको 3,200 रुपियाँले बढेको भनेर भनिएको छ। सुनको मूल्य प्रति तोला 3,22,700 रुपियाँ भएको छ है, 3,22,700 रुपियाँ आज कायम भएको छ। आइतबार प्रति तोला 3,19,000 भएको सुनको भाउ आज बढेको कति भयो अरे, अब 3,22,700 रुपियाँ एक तोला सुनको भाउ, यहाँ धेरै नभनौ है। 0165-4040 स्टुडियोको टेलिफोन नम्बर खुला छ। चन्द्रमामा बरफको खोजी गर्दै चीनको चाङ्गी साथ भन्ने यो थोरै मैले खबर जोडे। चन्द्रमामा अब चन्द्रमाको दक्षिणी ध्रुवमा बरफको खोजीका लागि चीनी अन्तरिक्ष निकायले आफ्नो महत्वाकांक्षी रोबोटिक मिशन चाङ्गी साथको प्रक्षेपण पूरा गरेको छ। अब चन्द्रमामा बसाइ सर्दैछन् मानिसहरू है, कहाँ जाने त भन्दाखेरि अब चन्द्रमामा जाने होइन त। ल ओके, जापानमा 25 वर्षीय नेपाली युवती मृत अवस्थामा फेला परेको र उनको हत्या भएको आशंका गरिएको छ, यो पनि थोरै खबर मैले जोडे। यो जापानमा जापानको फुकुआओ स्थित नदीमा 25 वर्षीय नेपाली युवती लक्ष्मी राजवंशी मृत फेला परेकी छन्। यो जापान प्रहरीले यो हत्याको आशंकामा केही अनुसन्धान पनि अगाडि बढाएको छ। अन्तिम अन्तिममा सँग एकजना साथीसँग कुराकानी गरौं, त्यस पछाडि कार्यक्रमबाट छुट्यौंला भन्ने हो। कुराकानीको लागि एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, उहाँलाई वेलकम गरौं है त। नमस्ते। हेलो,
3: नमस्कार हजुर। नमस्कार,
0: स्वागत छ। कहाँदेखि को बोल्नुभयो?
3: हजुर, म यो मादी गाउँपालिकाको केन्द्र जङ्गलकोटबाट हरि राणा भाट।
0: ए हरि राणा भाट, के छ हरि?
3: हजुर ठिक छ सर।
0: हो
3: हजुर,
0: याङ्जाकोटबाट होइन?
3: हजुर हो सर।
0: के छ याङ्जाकोटतिर घर खबर?
3: ठिकै छ, अब पानी पनि परेको छैन, घाम पनि लागेको छैन, पानी आउँदा नि डरै छ, पहिरो जान्छ भन्ने बाटो छ, अलिक बिगड टाढै छ हाम्रो त।
0: बाटो कच्ची छ है त जाने, कस्तो छ अवस्था?
3: पक्की त पक्की नै छ के अरे, अब त्यस्तै त हो सर, अब गाउँको बाटो
0: है।
3: हजुर सर,
0: गाउँको बाटो गाह्रो छ नि अब। अनि के छ आजभोलि काम?
3: काम त के हुने हो सर, त्यही हो, खेतसेत गर्ने, खेतीसेती खेत बाँधेको छैन क्या, उनीहरूकै खेतसेत गर्ने, घाँस सास काट्ने, त्यही हो
0: अब त्यही आजभोलि है। अनि सुनेर बस्नु भएको छ हामीलाई?
3: अँ सर, म सुनेर बसेको छु, आज घरै थिएँ, यसो खोलेको सुनिराखेँ।
0: ए अँ,
3: अलि उखान टुका त अलि गाह्रो गाह्रै पनि त पनि के सुन्दैन सुनेको कोही
0: है। अब तपाईँले के गर्नुहुन्छ? ल एउटा नम्बर रोज्नुहोस् त।
3: हुन्छ, मलाई दिनुहोस् त सात नम्बर।
0: ल, सात नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त।
3: हजुर सर,
0: कालो अक्षर डट डट डट।
3: ए ल सर, कालो अक्षर भैँसी बराबर
0: हो
3: सर।
0: तपाईँ भाग्यमानी हुनुहुन्छ, ठ्याक्कै मिलाउनु भयो, अन्त्यसम्म सुन्दै गर्नु होला है त।
3: हस् सर,
0: हस् नमस्ते। उहाँ हुनुहुन्थ्यो मादी गाउँपालिकाको याङ्जाकोटबाट, हामीलाई हरि राणा भाटले फोन गर्नुभएको थियो। अन्तिम अन्तिममा आउनुभयो, दुईजना साथी हुनुभयो प्रतिस्पर्धाको लागि। अब म थोरै गीत उठाउँछु, त्यस पछाडि फेरि म कुराकानी सँगसँगै त नभनौ, विजेता साथीको नाम लिएर उपस्थित हुनेछु कार्यक्रम पोखरा कलिङ। सुन्दै गर्नुहोला अहिलेको लागि यो आवाज चलचित्र प्रसादबाट।

चलचित्र प्रसादबाट यो आवाज यहाँहरूको लागि राख्दै कार्यक्रमबाट छुट्नुपर्ने बेला भएको छ। आज धेरैजना साथीहरूको सहभागिता रह्यो। बागलुङे कान्छी बागलुङबाट, सुषमा श्रेष्ठ मिया पाटनबाट, हरिमाच बगाई लेकसाइडबाट, बेनु भट्टराई काठमाडौँबाट, भरत थापा नयाँ बजारबाट, शान्ता शर्मा जिरो किलोमिटरबाट, रेणु सुनार पोखराको फुलबारीबाट, हरि राणाबाट आउनुभएको थियो, याङ्जाकोटबाट हामीलाई फोन गर्नुभएको थियो। अन्तिममा आउने श्रोता नै आज विजेता बन्न सफल हुनुभएको छ। हरि राणाबाट तपाईँलाई धेरै धेरै बधाई छ। हरि, तपाईँले नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको छ। शनिबार विदाको दिन बाहेक अन्य दिनमा रेडियो अन्नपूर्णको कार्यालय पोखरा चार गैराबाटनमा आउनुहोला, तपाईँको प्राइज सुरक्षित रहन्छ। है त, धेरै धेरै धन्यवाद सबैजनालाई, फेसबुक लाइभमा सुन्नुहुने, कमेन्ट गर्नुहुने, फोन गर्नुहुने, रेडियो सुनेर बस्नुहुने यहाँहरू सबै सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अमन गुरूङले नमस्ते, म जापानबाट भन्नुभएको छ। भर्खरै मात्र हामीलाई अमन गुरूङले सुन्नुभएको रहेछ जापानबाट। जापानको खबर मैले थोरै जोडेको थिएँ अघि। जापानको फुकुको नागावा स्थित नदीमा 25 वर्षीय नेपाली युवती लक्ष्मी राजवंशी मृत फेला परिन् भन्ने एउटा खबर पनि मैले जोड्दै थिएँ। उहाँले सुन्नुभएको रहेछ कि अब सायद है यस्तै हो, अब वैदेशिक सिलसिलामा के हुन्छ भन्ने कुरा है। ल ठिक छ, धेरै खुसी लाग्यो आज धेरैजना साथीहरूसँग कुराकानी गर्न पाइयो। उखान टुक्का सँगसँगै तपाईँ हाम्रो भेट फेरि भोलिका श्रृंखलामा हुने नै छ। नेपाल भूतपूर्व खेलाड़ी मञ्चलाई विशेष आभार, यसै गरी नै हाम्रो साथ रहने छ। र बधाई हरि राणा भट्टलाई, तपाईँ प्राइज लिनको लागि रेडियो अन्नपूर्णमा आउनुहोला पोखरा चार गैरा बाटनमा। तपाईँ आउनु नभए कसैलाई पठाउँदा पनि हुन्छ, तपाईँको नामबाट रेडियोमै पठाइदिनु होला। है त, ल धन्यवाद सबैजनालाई, थ्याङ्क यू सो मच। यो गीत यहाँहरूको लागि छोड्दै सबिन अर्को श्रृंखलासम्मको लागि छुटिन्छु। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्। जय होस्।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स रोग लागेका, स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रङ बहार
9: सँगै उपहार
10: लागेको
9: भयो।

0: Hello, mommy, Bonno.
1: Tibir kanga ko, basta thorera. Rat bari room ma pani rahena chau. Ka ko ko tibir. Basta ta kina hajur wala chhodra ko ko, tibir.
2: Firta, firta, 20% sama cash firta. Jaile pani, jaha pani.
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: नाचेर कति छाप डिजाइन बे मारे गाना किन नि खनि तोला
1: खनाई बिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
0: ए नई चाबा मार दोकान पो मोना नई पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसानारी बेल्ले छ्याबा पोपिङ ओछे
1: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
0: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-10-31 97150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन 93.4

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-0329, 98028-59321, 061-581-8071।

0: एक बाम तीन काम झंडू बाम
1: अब झंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि। 93.4
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: डिस्काउन्ट पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
1: ए हजुर, पेन्सन पट्टा हरायो रे?
4: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
5: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
5: गौमाया गुरुङ,
1: विष्णु विक्रम राई,
5: सुनिल थापा,
1: पशुपति राई,
5: डीबी गुरुङ।
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा, यही भाद्र 26 गते।
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা। ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773563582844 वेबसाइट www.lagrandi.edu.np।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

0: क्याश फिर्ता लिनु भएछ
1: एनसेल प्याक किन्नु भएछ जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भएछ शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: रंग बहार
3: वर्ष संगे उपहार उपहार बंपर मार यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउनु होस्
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
2: वर्ष पेंट
4: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाजोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
5: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो क्रिस्टल हस्पिटलमा खुलेको क्रिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ क्रिस्टल आईवीएफ केन्द्र क्रिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434 32 29, 98028 59 321, 061।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला ज्ञान मसाला।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 98190
2: 93.4

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
3: ए हजुर, पेन्सन पट्टा हरायो रे?
4: हो, म खोज्दैछु।
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
1: महक्षे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
3: बुद्धि तमाङ,
1: गौमाया गुरुङ,
3: विल्सन विक्रम राई,
1: सुनिल थापा,
3: पशुपति राई,
1: डीबी गुरुङ।
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: दुर्गाको किटाउको दुख्न छिनमै दुर्गाले, झन्डु बाम एक बाम तीन काम, झन्डु बाम दुर्गाको किटाउको दुख्ने छिनमै आरा, झन्डु बाम।
7: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
2: खुट्टाको रगतको नसा सम्बन्धी
1: भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले

0: घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9855899277।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 9834 29 29 028 359 3121 081 581 871।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: टीएनटी एक्सप्रेस
9: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: 21 शताब्दीको आवश्यकता एक मात्र भर पर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
9: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न ICU सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ECG, EEG, PTA,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648, 572-849।
7: 93.4

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।

0: लगाउने स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसला
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-0329 98-0829-59-321-581-871।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
4: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेंस

0: বাগসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
2: खनै दिबा नासर बे रूपाकोट ज्योति सुनचाटी दुकान महेंद्र पुलाडी तोला
1: ए नै स्याबा मारे दुकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
1: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
7: मम्मी गर्मी भयो के चिसो पिउना
8: पिउनालाई चिसो उठाउ हरले
7: हरले गर्मीमा नयाँ ट्विस्ट
8: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
7: चिसो हरले
9: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
10: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
9: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
10: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
11: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
9: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
10: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
9: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715। होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौँ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौँ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्रिक
2: रिफ्रेशमेन्ट पाउ न्युट्रिसन मिक्स
3: चिसो हर्ले
4: फिर्ता फिर्ता 20% समस्या फिर्ता
5: जहिले पनि जहाँ पनि
6: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: Jumbo.
1: Listen up, yo, yo, yo, yo, yo. It's Valentine's Day.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-263 र 553-834।

0: 10% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट
4: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
2: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615-88-115-9251-9190-190।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: रंग बहार, रंग बहार
6: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274-23-537-526।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615-88-115-9190-190-190।
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-27-29।

0: स्वाद जस्तै सम्बन्धक आस्त ज्ञान मसला
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
0: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंक को शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901062 5901063।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: कति छाप डिजाइन बे मारेगा खिनानी खनी तोला
2: खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
1: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नै च्यारबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
1: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा ततान नि बिन्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
6: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: कोही कोहीको जिन्दगीमा कुनै कुनै घटना बडो विचित्र तरिकाले घट्ने गर्छ। कसैसँगको गहिरो प्रेम वियोगपछि पागल जस्तै बनेको, यही पीड़ा भुलाउनकै लागि भए पनि परदेश बसेको हुन्छ, अनि परिवार र परिस्थितिसँग हारेर अरूलाई अंगाल्न पुगेको पनि, सिन्दूरसँगै सुनौलो भविष्यको बहानामा मानव तस्करको दलदलमा परेकी हुन्छ, र एउटा घिनलाग्दो नरकमा बाँचेकी हुन्छ। एउटा नराम्रो समय भनौँ या दुर्भाग्य, केही समय पश्चात केटा पनि आफ्नो अपाङ्ग शरीर लिएर परदेशबाट घरदेश फर्केको हुन्छ, अनि केटीलाई पनि कुनै सामाजिक संस्थाले उद्धार गरेर घरसम्म पुर्याइदिएको हुन्छ।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 98251 98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615917828, मोबाइल 98560027729।
2: रंगबहार रंगबहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ। वर्ष पेंट।
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने। पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901062 5901063।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-42-6, 537-52 छ।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: কুঘরনু বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-569-2077।

मात्र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061 411 777 मोबाइल 9856

0: परी
1: कंचनजंगा अगरबत्ती पवित्र सुवास
2: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
3: काठमाडौं वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
6: हेलो
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका सुन्नु भएन?
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
0: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो, म खोज्दैछु।
0: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहङ राई,
0: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
0: विशन विक्रम राई,
6: सुनिल थापा,
0: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
8: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: 93.4 मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस्, www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9981355928 विजिट www.landmarknepal.com
13: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 9251-98190।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434239 98028 59 361

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: 93.4 संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 0165781165781.

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: कि तपाईं यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ। नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा देउबाको नयाँ रिट पेश, पूर्णबहादुरले दिए पूरक रिट। कानून संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाही गर्न सांसदहरूको माग। अपराध रोक्न सुरक्षा व्यवस्था मजबूत बनाउन सरकारलाई सुझाव। विद्युत महसुल घटाउने सरकारको तयारी, पुनरावलोकन समितिको म्याद थपिँदै। शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान पर्वत र बागलुङमा सम्पन्न। भाषिक शुद्धिकरणले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने अपेक्षा। हर्मज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई। र पोखरामा आयोजित प्रथम पीसीएम कप राष्ट्रिय जुनियर टेनिसको U18 तर्फको उपाधि शाश्वतलाई U16 तर्फ सुरेन्द्र च्याम्पियन। गण्डकी प्रदेश स्तरीय मीडियाको फुटसल प्रतियोगिता 2083 आयोजना हुने। नेपाली कंग्रेसको विवादमा पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्गाले छुट्टा छुट्टै रिट निवेदन दिनुभएको छ। कंग्रेसले घोषणा गरेको 15 महाधिवेशन रोक्न माग गर्दै देउवाले अर्को रिट दिनुभएको छ। खड्गाको तर्फबाट भने पूरक निवेदन परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिले 15 महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। देउवाले अन्तरिम आदेश मार्फत तत्काल त्यसलाई रोक लगाउन माग गर्नुभएको छ। यसअघिको आदेश पुनरावलोकन गर्ने सर्वोच्चबाट निर्णय भइसकेकाले पूरक निवेदन पनि साथै राखी सुनवाई गर्नुपर्ने खड्गाको माग छ। खड्गाले पनि पूरक निवेदनमा महाधिवेशनका सम्पूर्ण कार्यक्रम रोक्न माग गर्नुभएको छ। पार्टी आधिकारिकताको विवाद सर्वोच्च अदालतमै रहेकाले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नुपर्ने दुवैको माग छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कार्य समितिलाई वैधानिकता दिएपछि देउबा र खड्का सर्वोच्च गएका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो। त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न माग गर्दै दुवैले निवेदन दिएका थिए। निवेदनमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले निस्ता दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः बल्झिएको हो। यता सर्वोच्च अदालतले यसअघिको आदेश पुनरावलोकनको लागि अनुमति दिए पनि थापा नेतृत्वले भने महाधिवेशनको प्रक्रिया अगाडि बढ़ाएको छ। प्रतिनिधि सभाका सदस्यहरूले विद्यमान कानूनी व्यवस्था संशोधन गरेर बलात्कार, यौन हिंसा र हत्या जस्ता जघन्य अपराधमा संलग्नमाथि कानूनी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। सभाको आजको शून्य समयमा सांसदहरूले आगामी दिनमा त्यसकाली घटना हुन नदिन, प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, जनचेतना अभिवृद्धि गर्न र आपराधिक घटनामा संलग्नलाई अधिसम्मको सजायको व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको छ। सांसद अनुष्का श्रेष्ठले बलात्कार लगायत जघन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाही गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो। सांसद अफसाना बानुले संविधान संशोधन गरेरै भए पनि जघन्य अपराधमा संलग्नलाई कड़ा सजायको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। सांसद डाक्टर अमरेश कुमार सिंहले अराजकता, अस्थिरता, हत्या, हिंसा र बलात्कारको घटना नियन्त्रण गर्न सरकार गम्भीर ढंगले प्रस्तुत हुनुपर्ने बताउनुभयो। सांसद अरविन्द शाहले मध्य प्रदेशका केही जिल्लामा आपराधिक घटना वृद्धि भएको जनाउँदै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गर्नुभयो। सांसद आकृति अवस्थीले कार्यालय, सार्वजनिक यातायात, विद्यालय, समुदाय तथा घरभित्र महिला सुरक्षित हुने अवस्था सुनिश्चित गर्न माग गर्नुभयो। सांसद आशिका तामाङले बलात्कार लगायत जघन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाहीको कानूनी व्यवस्था नभएसम्म समाजबाट यस्ता घटना न्यून नहुने धारणा राख्नुभयो। सांसद एलिजा गुरूङले बाल यौन हिंसा रोक्न विद्यालय स्तरमै उचित शिक्षा दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद कन्हैया बनियाले आपराधिक घटना न्यूनीकरण गर्न कड़ा कानूनी कार्यवाहीको व्यवस्था गर्न माग गर्नुभयो। सांसद क्रान्ति शिखा धिदालले घरेलु हिंसा, यौन दुर्व्यवहार र बाल हिंसाको प्रारम्भिक उजुरीलाई प्राथमिकता दिएर कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद खगेन्द्र सुनारले बलात्कार र हत्या लगायत जघन्य अपराध रोक्न कड़ा कानूनी कार्यवाहीको व्यवस्था गर्न माग गर्नुभयो। सांसद गीता कुमारी सेन्दाङले महिला र बालिकामाथिको हिंसाको घटना दोहोरिन नदिन कड़ा कानूनी व्यवस्था गर्न माग गर्नुभयो। सांसद गुरूप्रसाद बरालले जघन्य अपराध रोक्न सुरक्षा व्यवस्था मजबूत बनाउन सरकारलाई सुझाव दिनुभयो। सांसद अमृता विकले रूपन्देहीवासी शुद्ध पिउने पानीबाट वञ्चित भइरहेको भन्दै जिल्लामा अलपत्र परेका 30 खानेपानी आयोजना तत्काल निर्माण पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद अम्बिका देवी संग्रौलाले मुलुकको अर्थनीतिप्रति निजी क्षेत्रको विश्वास बढ़ाउनुपर्ने बताउनुभयो। सांसद अर्जुन नरसिंह केसीले मनसुनजन्य विपदबाट नुवाकोटका विभिन्न भेगमा सड़क पुल र बस्तीमा ठूलो क्षति पुगेको जनाउँदै पीड़ितलाई राहत, भत्किएका सड़क पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद अशोक कुमार चौधरीले कोशी राजमार्ग अन्तर्गत दुहबी खण्डको 550 मिटर सड़क पाँच वर्षदेखि अलपत्र रहेको भन्दै सो सड़क तत्काल मरमत गरेर नागरिकलाई सुविधा दिन माग गर्नुभयो। सांसद आशिष गजुरेलले वैदेशिक रोजगारीमा रहेका नागरिकले भोग्नु परेको ठगी, समयमा पारिश्रमिक नपाउने लगायतका अप्ठ्यारा समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद करिश्मा कठरियाले उद्यम गर्न चाहने युवाको लागि विशेष राहत प्याकेज सहित एकपटकका लागि कालो सूचीबाट हटाउने व्यवस्था गर्न माग गर्नुभयो। सांसद कविन्द्र बुर्लाकोटीले गोर्खाको ग्रामीण भेगमा जग्गाको वास्तविक बजार मूल्यभन्दा अत्याधिक बढ़ी मूल्यांकन गरिँदा अंशभण्डाको लागि एक टुक्रा जमीन नै बिक्री गर्नुपर्ने अवस्था रहेको भन्दै अव्यवहारिक कानूनी व्यवस्था तत्काल परिमार्जन गर्न आग्रह गर्नुभयो। सांसद कुल भक्त साकेले काठमाडौँमा मेलम्चीको पानी बन्द हुँदा वर्षायाममै पनि धारामा पानी नआउने समस्या बढ़दै गएको उल्लेख गर्दै काठमाडौँ उपत्यका आसपासका खानेपानीको मुहान संरक्षण गरी पानी अभावको दिगो समाधान गर्न माग गर्नुभयो। सांसद कृपा राम राणाले वैदेशिक रोजगारले मूलुक अर्थतन्त्रमा 28% योगदान दिएको भए पनि वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्नु परेको समस्या समाधानमा राज्य गम्भीर बन्न नसक्नु विडम्बना भएको धारणा राख्नुभयो। सांसद कृष्णहरि बुढाथोकीले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको 15 खर्ब भन्दा बढ़ी लगानीयोग्य रकम परिचालन गर्न सम्भाव्य परियोजनाको प्रोजेक्ट बैंक अनुमति प्रक्रिया सरल, निजी क्षेत्रका लागि जोखिम घटाइदिने र व्यवसायमा सहजीकरण गर्ने व्यवस्था गर्न माग गर्नुभयो। सांसद खुशबु ओलीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएस अध्ययनरत तथा अध्ययन पूरा गर्न नसकेका विद्यार्थीबाट अतिरिक्त शुल्क लिइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद खड्गसाईले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो। सांसद गजाला समीम मिकरानीले तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा आइतबार पनि कक्षा सञ्चालन भइरहेको र प्रश्न गर्ने शिक्षकलाई स्पष्टीकरण र जागिरबाट हटाउने धम्की आएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद गणेश पराजुलीले सरकारी अड्डामा प्रतिभाशाली युवालाई काम सिक्दै अनुभव हासिल गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो। सांसद गणेश बहादुर विश्वकर्माले दलित समुदायले भोग्याएको छुवाछुतको समस्या अन्त्य गर्न कड़ा कानूनी व्यवस्था गर्न माग गर्नुभयो। सांसद गणेश सिंह ठगुन्नाले सरकारी निकायमा कार्यरत अस्थायी ज्यालादारी र करारका कर्मचारीलाई महँगी र प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्नुभयो। सांसद गोविन्द पन्थीले सरकारी कार्यालयमा थन्किएका पुराना सवारी साधन मरमत गर्न तथा मरमत गर्न नसकिने सवारीलाई पारदर्शी ढंगबाट व्यवस्थापन गर्न सुझाव दिनुभयो। सांसद डाक्टर अच्युतम लामिछानेले नुवाकोटको विदुर पाँचमा अलपत्र परेको रंगशाला निर्माण तत्काल शुरू गर्न माग गर्नुभयो। सांसदहरू यशोदा कुमार बराल, आनन्द बहादुर चन्द, उत्तम प्रसाद पौडेल, कामिनी कुमारी, कालीबहादुर सहकारी, कुसुम महर्जन, आशा झा, खिमा विक, खेमराज कोइराला, गणेश कार्की, गणेश धिमाल, गोपाल शर्मा, गंगा लक्ष्मी हबाल, चन्दन कुमार सिंह र चन्द्रेश्वर मण्डलले छोरी चेलीलाई सुरक्षित जीवन जिउने अवस्था सुनिश्चित गर्नका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटका कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गत साउन 13 गते ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्य अंशु किरण साईको संयोजकत्वमा विद्युत महसुल दर पुनरावलोकन समिति गठन गर्नुभएको थियो। समितिलाई 15 दिनको समयावधि दिएको भए पनि उक्त कार्यादेश साउन 28 गते नै सकिएको छ, तर समितिले हालसम्म प्राधिकरण र मन्त्रालयलाई प्रतिवेदन वा सुझाव बुझाउन सकेको छैन। तोकिएको समय सकिएको 11 दिन भइसक्दा पनि सुझाव दिन नसकेपछि समितिको म्याद थप गर्ने तयारी भइरहेको बुझिएको छ। संयोजक साईका अनुसार अध्ययनको काम नसकिएकाले केही समय थप गरेर मात्र महसुल निर्धारणको प्रक्रिया अघि बढ़ाइनेछ। साईले भन्नुभयो, 15 दिनको समय तोकिएको थियो, तर सबै काम सम्पन्न नभएकाले अझै केही साता समय थपेर अध्ययन पूरा गरेपछि मात्र प्रतिवेदन बुझाउने तयारीमा छौं। उहाँका अनुसार हालसम्म समितिका 2 वटा बैठक बसिसकेका छन् भने मंगलबार पनि सरकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको छ। समितिले उद्योगहरूलाई समेत सहुलियत दिने विषयमा छलफल गरिरहेको उहाँले बताउनुभयो। वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगीहरूले आफ्ना उत्पादन उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको उहाँको भनाइरहेको छ। वर्षायाममा विद्युत खेर जाँदा प्राधिकरणले मासिक अरबौं रूपियाँ नोक्सानी बेहोर्नु परिरहेको उल्लेख गर्दै उहाँले सिजनल ट्यारिफ मार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढ़ाइने बताउनुभयो। विद्युत महसुललाई समयसापेक्ष बनाउन र सरकारवालालाई सहुलियत दिन समितिले तीव्र रूपमा गृहकारी गरिरहेको उहाँको दावी छ। विद्युत प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ बीचको समन्वयमा केही प्राविधिक ढिलाइ भए पनि महसुल निर्धारणको प्रक्रिया अगाडि बढ़िसकेको उहाँले जानकारी दिनुभएको छ। संयोजकका अनुसार एफएनसीसीआईले कुन प्रतिनिधिलाई पठाउने भन्ने विषयमा केही अलमल हुँदा प्राधिकरणबाट पत्र प्राप्त हुन ढिलाइ भएको थियो, जसको कारण प्रक्रियामा केही समय लागेको हो। हाल बर्खायाममा बढ़ी हुने बिजुलीलाई कसरी सदुपयोग गर्ने र पीक आवरमा उद्योगहरूको विद्युत खपत कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ। महसुल बढ़ने आशंका बीच संयोजक साईले अहिलेको अवस्थामा महसुल बढ़ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले अर्थ मन्त्रालयसँग 150 युनिटसम्मको खपतमा सहुलियत दिने र ऊर्जा मन्त्रालयको समन्वयमा विद्युत महसुलमा लगाइएको भ्याट हटाउने वा परिमार्जन गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभएको छ। यसमा अर्थ मन्त्रालय पनि सकारात्मक देखिएको उहाँको भनाइ छ। संयोजक साईले आगामी एक साताभित्र मन्त्रालयले आफ्नो प्रतिवेदन बुझाउने प्रयास गर्ने बताउनुभयो। कार्यव्यस्तता र दुईवटा समितिमा रहेको कारण केही ढिलाइ भए पनि 15 दिनभित्र ठोस नतिजा आउने उहाँको भनाइ रहेको छ। गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको शुद्ध बोल्छ गण्डकी शुद्ध लेख्छ गण्डकी अभियान पर्वत र बागलुङमा सम्पन्न भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गत श्रावण 29 गते उद्घाटन गरी औपचारिक रूपमा शुभारम्भ गरेको अभियान प्रदेशका सबै जिल्लामा सञ्चालन गर्ने कार्यक्रम अनुसार पर्वत र बागलुङमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरिएको हो। पर्वतको जिल्ला प्रशासन कार्यालयको सभाकक्ष र बागलुङको जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङ प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। मन्त्री गुरूङले गण्डकी प्रज्ञा प्रतिष्ठानले अघि बढ़ाएको भाषिक शुद्धिकरण अभियानलाई प्रदेश सरकारले निरन्तर सहयोग गर्ने बताउनुभयो। राष्ट्रिय एकता पहिचान र संस्कृतिको संरक्षणमा भाषाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले नेपाली भाषासँगै प्रदेशमा प्रचलनमा रहेका स्थानीय भाषाको शुद्धता जोगाउँदै प्रयोग र प्रवर्धनमा जोड़ दिन आग्रह गर्नुभयो। पर्वतमा आयोजित कार्यक्रममा प्राज्ञ कमल प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। पर्वतका प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद पौडेलले भाषिक शुद्धिकरणले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने बताउनुभयो। भाषिक शुद्धता श्रेष्ठता र मर्यादाले सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुको साथै सेवाग्राहीलाई सहजता प्रदान गर्ने उहाँको भनाइ थियो। त्यस्तै बागलुङमा प्राज्ञ गायत्री पराजुलीले स्वागत गर्नुभएको थियो। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद आचार्यले सरकारी सेवाको क्रममा भाषिक त्रुटिका कारण सेवाग्राहीले भोग्नु परेको असहजताको अनुभव सुनाउँदै भाषामा शुद्धता स्पष्टता र श्रेष्ठता कायम गर्न सके नागरिकको सेवा प्रवाहप्रति विश्वास र सम्मान अझ बढ़ने बताउनुभयो। नेपाली भाषालाई विश्व स्तरमा विस्तार गर्न समेत यस्ता अभियानले सहयोग पुग्ने उहाँको भनाइ थियो। दुवै जिल्लाका कार्यक्रममा सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधि विद्यालयका प्रधानाध्यापक तथा नेपाली भाषा शिक्षक स्थानीय तहका जनप्रतिनिधि पत्रकार शिक्षाविद र भाषा साहित्य क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इन्द्रमान खत्रीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी कामकाज बोलीचाली तथा शिक्षण प्रक्रियामा हुने भाषिक त्रुटिबारे जानकारी गराउनु भएको थियो। उहाँले भाषिक त्रुटि सुधारका उपाय तथा दैनिक व्यवहारमा अप्नाउन सकिने अभ्यासलाई उदाहरणसहित प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपानेले गर्नुभएको थियो। उहाँले प्रतिष्ठानको पहिलो सार्वजनिक कार्यक्रमका रूपमा भाषिक शुद्धिकरण अभियान सञ्चालन गरिएको जानकारी दिँदै भाषा कला साहित्य संस्कृति तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अगाडि बढ़ाइएको बताउनुभयो। कुलपति नेउपानेले प्रतिष्ठानका अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार स्थानीय तह प्रशासन शैक्षिक संस्था र नागरिक समाजसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ। दुवै जिल्लाका कार्यक्रम सम्बन्धित प्रमुख जिल्लाधिकारीको समन्वयमा जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको थियो। कार्यक्रमको प्रस्तुति तथा सहजीकरणमा पर्वत साहित्य संगमले सहयोग गरेको थियो। अभियानले गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगप्रति जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA, BITM र BMTM, वार्षिक कार्यक्रम BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-87।
6: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
5: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरल पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात 3 सेमिस्टरमा विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061587263 र 5 53834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा 57 मत परेको छ। उहाँलाई सत्ता साझेदार जन नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 प्रदेशसभा सदस्यले मतदान गर्नुभएको हो। त्यस्तै विपक्षमा नेपाली कंग्रेसको प्रदेशसभा सदस्यहरूले मतदान गर्नुभएको छ। कंग्रेसका 29 मध्ये 22 सदस्य मतदानमा सहभागी भई विपक्षमा मत खसाल्नु भएको छ। राप्रपाका सभामुख सहित 5 सदस्य मतदान प्रक्रियामा तटस्थ रहे भने जनता समाजवादी पार्टी जसपाकी एकमात्र सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित रहनुभयो। 93 सदस्यीय प्रदेशसभामा एकजनाले राजीनामा दिएपछि कायम 92 सदस्य मध्ये सोमबारको बैठकमा 83 सांसद उपस्थित रहेका थिए। हप्ताको पहिलो कारोबार दिन शेयरबजार उच्च अंकले घटेर 2600 बिन्दुबाट तल झरेको छ। शेयरबजार परिसूचक नेप्से आज 19.13 अंकले घटेर 2599.58 बिन्दुमा झरेको हो। लगातार चार कारोबार दिन घटेर गएको बिहिबार बढ़ेको नेप्से शुक्रबार र आज पनि घटेको हो। आज सबैसम्मको उपसूचक घटेर बजार रातामै हुँदा निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज पञ्च कन्यामाई हाइड्रोको सेयर झण्डै 10% घटेको छ। गएको शुक्रबार 4.16 अर्ब रूपियाँको कारोबार भएकोमा आज 350 कम्पनीको 85,72,000 कित्ता सेयर 3,23,97,00,000 रूपियाँमा किनबेच भएको छ। इरानको संसदले हुर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले द्वेष सम्बन्धी मस्यौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमले जनाएका छन्। यस विषयमा इरानी संसदमा गएको मार्च महिनादेखि छलफल शुरू भएको थियो। यद्यपि इरानले तत्कालै यो शुल्क असुल्न भने पाउने छैन। यो नियम पूर्ण रूपमा लागू हुनको लागि अझै सम्पूर्ण संसदमा भोटिङ भई पारित गर्नुपर्नेछ र त्यसपछि इरानको सर्वोच्च निकाय गार्जियन काउन्सिलले यसलाई अनुमोदन गर्नुपर्ने थप प्रक्रिया मागिनेछ। प्रस्तावित कानून अनुसार इरानले जलयात्रा सुरक्षा र वातावरणीय सेवा उपलब्ध गराए बापत यो शुल्क लिन लागेको हो। इरानको यो कदमले विश्व तेल बजारमा ठूलो हलचल ल्याउन सक्ने अनुमान छ। विश्वको झण्डै 20% कच्चा तेलको व्यापार यही हर्मुज मार्ग भएर हुने गर्छ। अमेरिकाले क्यानाडाको झण्डै 20 अर्ब डलरका वस्तुमा 50% महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव चर्किएको छ। क्यानाडाले सेप्टेम्बर 8 अमेरिकी स्टील र डेरी लगायत वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको छ। अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले भने आफूहरू आक्रमणमा परेको भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम चाल्ने बताउनु भएको छ। यस घटनाले लामो समयदेखिका दुई सहयोगी बीचको व्यापारिक सम्बन्धमा थप तनाव बढ़ाएको छ। गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेजमेन्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पीसीएम कप खुल्ला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत यु 18 बोयज सिंगलको उपाधि शाश्वत बज्राचार्यले जित्नुभएको छ। आज पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दीप विकलाई 6-1, 6-1 सहज सेटमा पराजित गर्दै शाश्वतले सो उपाधि जित्नु भएको हो। त्यस्तै यु 14 बोयज सिंगल उपाधि आयसराज पौडेलले जित्नु भएको छ। उहाँले अभिषेक बयलकोटीलाई 6-1, 7-5 सेटमा पराजित गर्नुभएको थियो। यस्तै यु 16 बोयज सिंगल्समा सुरेन्द्र विक च्याम्पियन बन्नुभयो। फाइनलमा उहाँले आयसराज पौडेललाई 6-3, 6-3 सेटमा पराजित गर्नुभएको थियो। गर्ल्सतर्फ यु 12 र यु 10 दुवैतर्फको उपाधि निम्ति कुवाले जित्नु भएको छ। यु 8 गर्ल्स सिंगल्समा बाणी राज भण्डारी प्रथम तथा निवेदी सुनार द्वितीय हुनुभएको छ। यु 12 बोयज सिंगल्समा सहम्स बस्नेतले इवान भट्टराईलाई पराजित गर्दै प्रथम हुन सफल हुनुभयो। यु 9 बोयज सिंगल्समा सर्वज्ञ जंग खत्री प्रथम तथा सोनम टिघले द्वितीय हुनुभयो। विजयी खेलाड़ीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा कलेज अफ म्यानेजमेन्टका प्राचार्य लीना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरूङ लगायतले एक समारोहका बीच आकर्षक गिफ्ट ह्याम्बरसहित मेडल प्रमाणपत्रले पुरस्कृत गर्नुभयो। सो अवसरमा कलेजका प्राचार्य श्रेष्ठले पोखरा कलेज अफ म्यानेजमेन्टले विगत 25 वर्षदेखि व्यवस्थापनको क्षेत्रको पठन पाठनसँगै युवा लक्षित विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो। कलेजले खेलकुदको पाटोलाई पनि महत्व दिँदै आएको उहाँको भनाइ थियो। आयोजक समितिका अध्यक्ष समेत रहनुभएका कलेजका अध्यक्ष विनोद कायस्थले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताउनु भएको थियो। आयोजक संघका महासचिव नवीन चालिसेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कल्प मीडिया एण्ड मल्टीपर्पज प्रालीद्वारा संचालित नयाँ लिपि न्यूज .com आयोजनामा आगामी असोजमा गण्डकी प्रदेश स्तरीय मीडिया कप फुटसल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। उक्त प्रतियोगिताको हस्पिटल पार्टनरमा पोखराको गण्डकी मेडिकल कलेज जीएमसी रहेको छ। एक कार्यक्रमका बीच मेडिकल कलेज र कल्प मीडिया बीच
प्रतियोगिताको दौरान सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको मीडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभएको छ। सम्झौता अनुसार प्रतियोगितामा कलेजले मेडिकल सेवा उपलब्ध गराउनेछ भने आकस्मिक सेवा प्रदान गर्न अस्पताल लैजान परे 5,000 रुपियाँ बराबरको छुट उपलब्ध गराउने श्रेष्ठले बताउनु भएको छ। पोखरा रंगशालाको मल्टीपर्पज खेल मैदानमा असोज 2 र 3 गते प्रतियोगिता सञ्चालन हुने मीडियाको फुटसलको तयारी तीव्र पारिएको जनाउँदै अध्यक्ष श्रेष्ठले अन्य संस्थासँग साझेदारीको काम भइरहेको बताउनु भएको छ। अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद 50,000 रुपियाँ सिल प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। त्यसै गरी दोस्रो हुने टोलीले नगद 30,000 रुपियाँ सिल प्रमाणपत्र र मेडल पाउनेछन्। प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाड़ी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई झनै 5,000 रुपियाँ प्रदान गरिनेछ। प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाड़ीले 1500 रुपियाँ पुरस्कार पाउनेछन्। सहभागी जिल्लालाई मायाको चिन्ह र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताउनु भएको छ। खेलाड़ीले एक प्रति पासपोर्ट साइजको फोटोसेट, नेपाल पत्रकार महासंघ वा सूचना विभागको कार्डको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघबाट सहभागी हुन लेखिएको पत्र समेत उपलब्ध गराउनुपर्ने उहाँले प्रश्न पार्नु भएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ 20 गतेभित्र टीम दर्ता गर्नुपर्नेछ। टीम दर्ता शुल्क 3,000 रुपियाँ तोकिएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा देउबाको नयाँ रिट पेश, पूर्णबहादुरले दिए पूरक रिट। कानून संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाही गर्न सांसदहरूको माग। अपराध रोक्न सुरक्षा व्यवस्था मजबूत बनाउन सरकारलाई सुझाव। विद्युत महसुल घटाउने सरकारको तयारी, पुनरावलोकन समितिको म्याद थपिँदै। शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान पर्वत र बागलुङमा सम्पन्न। भाषिक शुद्धिकरणले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने अपेक्षा। हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई। र पोखरामा आयोजित प्रथम पीसीएम कप राष्ट्रिय जुनियर टेनिसको यु18 तर्फको उपाधि शाश्वतलाई, यु16 तर्फ सुरेन्द्र च्याम्पियन। गण्डकी प्रदेश स्तरीय मीडिया कप फुटसल प्रतियोगिता 2083 आयोजना हुने। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। बर्जर पेंट

0: 榜定岗成都榜
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
3: फिजियोथेरापी, यूरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
2: फोन 061-572-648-572-849।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: हाँ यो कसरी सम्भव छ र, कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
6: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या, नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त,
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा, फोन 061-450-424-9084-46-5525।
8: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा, फोन नम्बर 98025817-17, 98025817-17।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड BND भवन, सानिमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
11: पर्दछ।
10: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
10: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमल चौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजी दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
3: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत छ।
4: त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी

0: छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9956600536।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
3: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
0: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार। आजको पास त उतै होला होस् यार।
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
0: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9956648082, 9461648082।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 0165274256537526।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 0165781162।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165885595076044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
8: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
8: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
8: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
8: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार।

0: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
0: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
0: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
0: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
0: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
0: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
0: स्वस्थ आँखा स्वच्छ दृष्टि।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वाह्न 11 बजेदेखि 20 गते शनिबार मध्याह्न 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: रेडियो अन्नपूर्ण 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-4-34-32-29, 98-028-59-321, 061-581-871।
8: रंग बहार रंग बहार
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
8: बर्जर पेन्ट।
10: सुवर्ण अवसर।
11: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू:
11: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
12: खुट्टाको रगतको नसा सम्बन्धी
11: भेरिकोस भेन्सको उपचार,
10: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
12: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेशन पश्चात दुखाइ कम हुने,
12: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
12: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
13: फोन 061-590-162-590-163।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Lines, 01-597-0611.
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50701 98028-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। गर्दछ।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
9: च्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9560-010-31, 9710-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781000230।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पाइल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ।
13: हेलो
14: हजुर, नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
18: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
19: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
16: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007, 97-623-36-817।
20: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
21: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2977
22: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नु भएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्जर पेंट
4: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
10: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
11: रुगाको किटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम रुगाको किटाउको दुख्ने छिम्मै आरा झन्डु बाम
12: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ झन्डु बाम
13: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय वर्षको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
14: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
15: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनासुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
16: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
13: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0765773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 553834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ।
0: सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01586536, मोबाइल 98560056।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: रंगबहार रंगबहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ बर्जर पेन्स।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
5: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग
7: अब तपाई रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुन्छ।
8: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसंगमा मृत्युदण्डको मागले तात्यो संसद।
9: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ।
10: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
11: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
8: तर एक कानूनविद भन्छन्
12: फाँसी लिएर मात्रै पनि त यो समाधान हुने विषय होइन। सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ।
8: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
13: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेपास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेपास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेपास्त्रहरूले रूसको भित्र भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौ। ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड़काएको अभियोगमा दोषी ठहर गरेको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास

0: लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुङलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असतकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका 5 सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाई समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि संदिग्ध बारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक:
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
1: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
3: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
1: सत्तापक्षीय अर्की सांसद आशा झा
4: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
1: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ। तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
5: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
1: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा 2 नाबालक सहित अहिलेसम्म 9 पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छन्,
6: हाम्रो कानूनमा ग्याप छैन, त्यति धेरै फितलो कानून चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ, तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असत्यै फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता चुस्तता हुनु पर्थ्यो नि त्यो नै छैन कि। अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गऱ्यौँ, अलिक सतै एडभोकेसी भयो जस्तो छ कि। सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
7: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्। त्यसमा चाहिँ तपाईँको धारणा?
6: मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ, होइन, अनुमोदनै गरेको छ। त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिन दिनै

0: सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा, त्यसको प्रोसेस लामो हुन्छ होइन। तर अब त्यो एउटा पाटो छ, मैले भने कानून कमजोर छैन हामीका, अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनुपर्छ, उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ, हामी कहाँ त देखिएन के।
1: वर्षे नै तथ्याङ्क हेर्ने हो भने पटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन
0: मैले एकाउन्टेबलै नभएको हो, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन। अनि तपाईँको अहिले त प्रहरीमा गयो, जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने, त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको, त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छेहरू छन् नि, जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा, सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि, तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन। सोच मात्रै होइन, कानून त राम्रो बनाएर मात्रै हुँदैन, कानूनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
1: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन
0: नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने, कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने होइन, त्यस्तो खालको पनि छ नि त। धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्योर त प्रहरीले अगाडि लानै पर्छ नि, त्यस्तोमा बरू ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरू, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टू एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ।
1: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
0: त्यहाँ तीन चारवटा क्याटेगोरी छ, रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि, जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
1: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन 3 वर्षीय बालिका होइन,
0: त्यही त 10 वर्ष भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय। 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो।
1: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानूनले,
0: मेरो बात त्यो कानूनै सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ कि, संवेदनशीलता नै भएन कि। हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ कि।
2: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल विनिता दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। एउटा संक्षिप्त प्रसंग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख डोलप्रसाद अर्याल।
3: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
2: उनले सांसदहरूलाई सचेत गराउँदै भने,
3: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
2: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नमले रूसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। युएको भ्रमणमा रहेका उनले रूस र युक्रेन बीचको द्वन्दका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
4: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री बर्नमले किएभलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रूसको चेतावनी बारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोग बारे हामी दृढ छौं र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न होइन र, किएभमा पत्रकारहरूसँग उनले भने। बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएभ आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
2: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक।
8: यति बेला रातिको 9 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको लागि विभिन्न पदमा उम्मेद्वारी दर्ता, अध्यक्षमा 4 जनाको उम्मेद्वारी। स्याङ्जामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 10 जना घाइते। कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा देउबाको नयाँ रिट पेश, पूर्ण बहादुरले दिए पूरक रिट। कानून संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाही गर्न सांसदहरूको माग। अपराध रोक्न सुरक्षा व्यवस्था मजबूत बनाउन सरकारलाई सुझाव। विद्युत महसुल घटाउने सरकारको तयारी, पुनरावलोकन समितिको म्याद थपिँदै। शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान पर्वत र बागलुङमा सम्पन्न। भाषिक शुद्धिकरणले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने अपेक्षा। हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। अमेरिकासँग व्यापारी युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई। र पोखरामा आयोजित प्रथम पीसीएम कप राष्ट्रिय जुनियर टेनिसको U18 तर्फको उपाधि शाश्वतलाई, U16 तर्फ सुरेन्द्र च्याम्पियन। गण्डकी प्रदेश स्तरीय मीडिया कप फुटसल प्रतियोगिता 2083 आयोजना हुने। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा उद्योग वाणिज्य संघको 33 महाधिवेशन अन्तर्गत हुने निर्वाचनको लागि विभिन्न पदमा उम्मेद्वारी दर्ता भएको छ। संघले सार्वजनिक गरेको उम्मेद्वारको नामावली अनुसार अध्यक्ष पदमा 4 जनाले उम्मेद्वारी दिएका छन्। अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा रहेका छन्। उपाध्यक्ष पदमा टीकाराम सुवेदी र जिनेश चन्द्र माथुला बीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्ष उद्योग पदमा ललित बहादुर केसी र सौगात थापा तथा उपाध्यक्ष वाणिज्य पदमा भीम गौतम र मनोज कुमार श्रेष्ठले उम्मेद्वार दिएका छन्। महासचिव पदमा तारानाथ टुंगाना र सुदीप प्रधानाङ्गको उम्मेद्वारी परेको छ। संघको निर्वाचनमा कार्यसमिति सदस्य, साधारण सदस्य पदमा पनि विभिन्न व्यवसायी तथा उद्योगीहरूले उम्मेद्वारी दिएका छन्। संघले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न पदमा उम्मेद्वारी दर्ता भएसँगै आगामी निर्वाचनमा प्रतिस्पर्धा थप रोचक हुने बनेको देखिएको छ। पोखरा उद्योग वाणिज्य संघको निर्वाचन यी भदौ 20 र 21 गते हुने 33 महाधिवेशन अन्तर्गत हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार गत भदौ 5 गते विभिन्न पदमा निर्वाचन कार्यतालिका अनुसार विभिन्न पदमा दर्ता भएका उम्मेद्वारहरूको नामावली आज सार्वजनिक गरिएको संघले जनाएको छ। संघको नेतृत्वको लागि व्यवसायहरूले उम्मेद्वारी घोषणा गरेसँगै पोखराको उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढ़ेको छ। स्याङ्जाको गल्याङ नगरपालिकामा गुडिरहेको जीप दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। गल्याङ नगरपालिका वडा नम्बर 8 करादी स्थित भित्री सड़क खण्डमा सोमबार साँझ जीप दुर्घटना भएको छ। गल्याङबाट सोही नगरपालिकाको वडा नम्बर 9 साङ्लियातर्फ जाँदै गरेको G1J6534 नम्बरको बोलेरो जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उकालो घुम्तीमा नियन्त्रण गुमाएर जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा चालक सहित 10 जना घाइते भएका छन्। साँझ 5:45 बजे घटना भएको र लगत्तै स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए। प्रहरी घटनास्थल पुग्नु अघि नै केही घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको थियो। जीपमा कतिजना सवार थिए भन्ने यकिन हुने क्रममै रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटना लगतै प्रहरी चौकी गल्याङबाट ट्राफिक सहित 7 जनाको टोली खटिएको थियो। थप अनुसन्धान र उद्धारको लागि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा 15 जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूलाई उपचारको लागि विभिन्न अस्पताल पठाएको छ। अस्पताल पुगेर घाइतेको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूको परिचय खुलिसकेको छैन। अस्पतालहरूमा पुगेर घाइतेको विवरण लिने र दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको छ। सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले भन्नुभएको छ। प्रहरीले घटनाबारे थप जानकारी संकलन गरिरहेको उहाँले बताउनुभएको छ। घाइतेहरूको अवस्था र उनीहरूको पहिचान खुलेपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको विवादमा पूर्व सभापति शेरबहादुर देउबा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टा छुट्टै रिट निवेदन दर्ता गर्नुभएको छ। कांग्रेसले घोषणा गरेको 15 महाधिवेशन रोक्न माग गर्दै देउबाले अर्को रिट दिनुभएको हो। खड्काको तर्फबाट भने पूरक निवेदन परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिले 15 महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। देउबाले अन्तरिम आदेश मार्फत तत्काल त्यसलाई रोक लगाउन माग गर्नुभएको छ। यसअघिको आदेश पुनरावलोकन गर्ने सर्वोच्चबाट निर्णय भइसकेकाले पूरक निवेदन पनि साथै राखी सुनवाई गर्नुपर्ने खड्काको माग छ। खड्काले पनि पूरक निवेदनमा महाधिवेशनका सम्पूर्ण कार्यक्रम रोक्न माग गर्नुभएको छ। पार्टी आधिकारिकताको विवाद सर्वोच्च अदालतमै रहेकोले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नुपर्ने दुवैको माग छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउबा र खड्का सर्वोच्च जानुभएको थियो। सर्वोच्चले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो। त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न माग गर्दै दुवैले निवेदन दिनुभएको थियो। निवेदनमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले निषेध दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः बल्झिएको हो। यता सर्वोच्च अदालतले यसअघिको आदेश पुनरावलोकनको लागि अनुमति दिए पनि थापा नेतृत्वले भने महाधिवेशनको प्रक्रिया अगाडि बढ़ाएको छ। प्रतिनिधि सभाका सदस्यहरूले विद्यमान कानूनी व्यवस्था संशोधन गरेर बलात्कार यौन हिंसा र हत्या जस्ता जघन्य अपराधमा संलग्नमाथि कानूनी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। सभाको आजको शून्य समयमा सांसदहरूले आगामी दिनमा त्यसखाली घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जनचेतना अभिवृद्धि गर्न र अपराधिक घटनामा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभएको छ। सांसद अनुष्का श्रेष्ठले बलात्कार लगायत जघन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाही गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो। सांसद अफसाना बानुले संविधान संशोधन गरेरै भए पनि जघन्य अपराधमा संलग्नलाई कड़ा सजायको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। सांसद डाक्टर अमरेश कुमार सिंहले अराजकता अस्थिरता हत्या हिंसा र बलात्कारको घटना नियन्त्रण गर्न सरकार गम्भीर ढंगले प्रस्तुत हुनुपर्ने बताउनुभयो। सांसद अरविन्द शाहले मध्य प्रदेशका केही जिल्लामा आपराधिक घटना वृद्धि भएको जनाउँदै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गर्नुभयो। सांसद आकृति अवस्थीले कार्यालय सार्वजनिक यातायात विद्यालय समुदाय तथा घरभित्र महिला सुरक्षित हुने अवस्था सुनिश्चित गर्न माग गर्नुभयो। सांसद आशिका तामाङले बलात्कार लगायत जघन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाहीको कानूनी व्यवस्था नभएसम्म समाजबाट यस्ता घटना न्यून नहुने धारणा राख्नुभयो। सांसद एलिजा गुरूङले बाल यौन हिंसा रोक्न विद्यालय स्तरमै उचित शिक्षा दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद कन्हैया बनियाले आपराधिक घटना न्यूनीकरण गर्न कड़ा कानूनी कार्यवाहीको व्यवस्था गर्न माग गर्नुभयो। सांसद क्रान्ति शिखा धिताले घरेलु हिंसा यौन दुर्व्यवहार र बाल हिंसाको प्रारम्भिक उजुरीलाई प्राथमिकता दिएर कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद खगेन्द्र सुनारले बलात्कार र हत्या लगायत जघन्य अपराध रोक्न कड़ा कानूनी कार्यवाहीको व्यवस्था गर्न माग गर्नुभयो। सांसद गीता कुमारी सेन्दाङले महिला र बालिकामाथिको हिंसाको घटना दोहोरिन नदिन कड़ा कानूनी व्यवस्था गर्न माग गर्नुभयो। सांसद गुरूप्रसाद बरालले जघन्य अपराध रोक्न सुरक्षा व्यवस्था मजबूत बनाउन सरकारलाई सुझाव दिनुभयो। सांसद अमृता विकले रूपन्देहीवासी शुद्ध पिउने पानीबाट वञ्चित भइरहेको भन्दै जिल्लामा अलपत्र परेका 30 खानेपानी आयोजना तत्काल निर्माण पूरा गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद अम्बिका देवी संग्रौलाले मुलुकको अर्थनीतिप्रति निजी क्षेत्रको विश्वास बढ़ाउनुपर्ने बताउनुभयो। सांसद अर्जुन नरसिंह केसीले मनसुनजन्य विपदबाट नुवाकोटका विभिन्न भेगमा सड़क पुल र बस्तीमा ठूलो क्षति पुगेको जनाउँदै पीड़ितलाई राहत भत्किएका सड़क पूर्वाधार निर्माणमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद अशोक कुमार चौधरीले कोशी राजमार्ग अन्तर्गत दुहबी खण्डको 550 मिटर सड़क 5 वर्षदेखि अलपत्र रहेको भन्दै सो सड़क तत्काल मरमत गरेर नागरिकलाई सुविधा दिन माग गर्नुभयो। सांसद आशिष गजुरेलले वैदेशिक रोजगारीमा रहेका नागरिकले भोग्नु परेका ठगी समयमा पारिश्रमिक नपाउने लगायतका अप्ठ्यारा समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद करिश्मा कठरियाले उद्यम गर्न चाहने युवाको लागि विशेष राहत प्याकेज सहित एकपटकका लागि कालो सूचीबाट हटाउने व्यवस्था गर्न माग गर्नुभयो। सांसद कविन्द्र बुर्लाकोटीले गोर्खाका ग्रामीण भेगमा जग्गाको वास्तविक बजार मूल्यभन्दा अत्याधिक बढ़ी मूल्यांकन गरिँदा अंशभण्डाको लागि एक टुक्रा जमीन नै बिक्री गर्नुपर्ने अवस्था रहेको भन्दै अव्यवहारिक कानूनी व्यवस्था तत्काल परिमार्जन गर्न आग्रह गर्नुभयो। सांसद कुलभक्त साकेले काठमाडौँमा मेलम्चीको पानी बन्द हुँदा वर्षायाममै पनि धारामा पानी नआउने समस्या बढ़दै गएको उल्लेख गर्दै काठमाडौँ उपत्यका आसपासका खानेपानीको मुहान संरक्षण गरी पानी अभावको दिगो समाधान गर्न माग गर्नुभयो। सांसद कृपाराम राणाले वैदेशिक रोजगारले मुलुकको अर्थतन्त्रमा 28% योगदान दिएको भए पनि वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्नु परेको समस्या समाधानमा राज्य गम्भीर बन्न नसक्नु विडम्बना भएको धारणा राख्नुभयो। सांसद कृष्ण हरि बुढाथोकीले बैंक तथा वित्तीय संस्थामा थुप्रिएका 15 खर्ब भन्दा बढ़ी लगानीयोग्य रकम परिचालन गर्न सम्भाव्य परियोजनाको प्रोजेक्ट बैंक अनुमति प्रक्रिया सरल निजी क्षेत्रका लागि जोखिम घटाइदिने र व्यवसायमा सहजीकरण गर्ने व्यवस्था गर्न माग गर्नुभयो। सांसद खुशबू ओलीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएस अध्ययनरत तथा अध्ययन पूरा गर्न नसकेका विद्यार्थीबाट अतिरिक्त शुल्क लिइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद खड्गसाईले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो। सांसद गजाला समीम मिक्रानीले तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा आइतबार पनि कक्षा सञ्चालन भइरहेको र प्रश्न गर्ने शिक्षकलाई स्पष्टीकरण र जागिरबाट हटाउने धम्की आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद गणेश पराजुलीले सरकारी अड्डामा प्रतिभाशाली युवालाई काम सिद्धि अनुभव हासिल गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो। सांसद गणेश बहादुर विश्वकर्माले दलित समुदायले भोग्दै आएको छुवाछुतको समस्या अन्त्य गर्न कड़ा कानूनी व्यवस्था गर्न माग गर्नुभयो। सांसद गणेश सिंह ठगुन्नाले सरकारी निकायमा कार्यरत अस्थायी जालादारी र करारका कर्मचारीलाई महँगी र प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्नुभयो। सांसद गोविन्द पन्थीले सरकारी कार्यालयमा थन्किएका पुराना सवारी साधन मरमत गर्न तथा मरमत गर्न नसकिने सवारीलाई पारदर्शी ढंगबाट व्यवस्थापन गर्न सुझाव दिनुभयो। सांसद डाक्टर अजितोम लामिछानेले नुवाकोटको बिद्रो पाँचमा अलपत्र परेको रंगशाला निर्माण तत्काल शुरू गर्न माग गर्नुभयो। सांसदहरू यशोदा कुमार बराल आनन्द बहादुर चन्द उत्तम प्रसाद पौडेल कामिनी कुमारी कालीबहादुर सहकारी कुसुम महर्जन आशा झा खिमा विक खेमराज कोइराला गणेश कार्की गणेश धिमाल गोपाल शर्मा गंगालक्ष्मी अबाल चन्दन कुमार सिंह र चन्द्रेश्वर मण्डलले छोरी चेलीलाई सुरक्षित जीवन जिउने अवस्था सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटका कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गत साउन 13 गते ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्य अंशु किरण साईको संयोजकत्वमा विद्युत महसुल दर पुनरावलोकन समिति गठन गर्नुभएको थियो। समितिलाई 15 दिनको समयावधि दिइएको भए पनि उक्त कार्यदेश साउन 28 गते नै सकिएको छ, तर समितिले हालसम्म प्राधिकरण र मन्त्रालयलाई प्रतिवेदन वा सुझाव बुझाउन सकेको छैन। तोकिएको समय सकिएको 11 दिन भइसक्दा पनि सुझाव दिन नसकेपछि समितिको म्याद थप गर्ने तयारी भइरहेको बुझिएको छ। संयोजक साईका अनुसार अध्ययनका काम नसकिएकाले केही समय थप गरेर मात्र महसुल निर्धारणको प्रक्रिया अगाडि बढ़ाइनेछ। उहाँका अनुसार हालसम्म समितिका दुईवटा बैठक बसिसकेका छन् भने मंगलबार पनि सरकारवाला निकायहरूसँग छलफल गरिने बताइएको छ। समितिले उद्योगहरूलाई सहुलियत दिने विषयमा छलफल गरिरहेको उहाँले बताउनु भएको छ। वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगीहरूले आफ्ना उत्पादन उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको उहाँको भनाइरहेको छ। संयोजक साईले सिजनल ट्यारिफ लागू गर्दा दर कसरी घटाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ। वर्षायाममा विद्युत खेर जाँदा प्राधिकरणले मासिक अरबौं रूपियाँ नोक्सानी बिहोर्नु परिरहेको उल्लेख गर्दै उहाँले सिजनल ट्यारिफ मार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढ़ाइने बताउनु भएको छ। विद्युत महसुललाई समय सापेक्ष बनाउन र सरकारवालालाई सहुलियत दिन समितिले तीव्र रूपमा गृह कार्य गरिरहेको उहाँको दावी छ। विद्युत प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ बीचको समन्वयमा केही प्राविधिक ढिलाइ भए पनि महसुल निर्धारणको प्रक्रिया अघि बढ़िसकेको उहाँले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको शुद्ध बोल्छ गण्डकी शुद्ध लेख्छ गण्डकी अभियान पर्वत र बागलुङमा सम्पन्न भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गत श्रावण 29 गते उद्घाटन गरी औपचारिक रूपमा शुभारम्भ गर्नुभएको अभियान प्रदेशका सबै जिल्लामा सञ्चालन गर्ने कार्यक्रम अनुसार पर्वत र बागलुङमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरिएको हो। पर्वतको जिल्ला प्रशासन कार्यालयको सभाकक्ष र बागलुङको जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। मन्त्री गुरूङले गण्डकी प्रज्ञा प्रतिष्ठानले अघि बढ़ाएको भाषिक शुद्धिकरण अभियानलाई प्रदेश सरकारले निरन्तर सहयोग गर्ने बताउनुभयो। राष्ट्रिय एकता पहिचान र संस्कृतिको संरक्षणमा भाषाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले नेपाली भाषासँगै प्रदेशमा प्रचलनमा रहेका स्थानीय भाषाको शुद्धता जोगाउँदै प्रयोग र प्रवर्तनमा जोड़ दिन आग्रह गर्नुभयो। पर्वतमा आयोजित कार्यक्रममा प्राज्ञ कमल प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो। पर्वतका प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद पौडेलले भाषिक शुद्धिकरणले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने बताउनुभयो। भाषिक शुद्धता श्रेष्ठता र मर्यादाले सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुको साथै सेवाग्राहीलाई सहजता प्रदान गर्ने उहाँको भनाइ थियो। त्यस्तै बागलुङमा प्राज्ञ गायत्री पराजुलीले स्वागत गर्नुभएको थियो। प्रमुख जिल्लाधिकारी कृष्णप्रसाद आचार्यले सरकारी सेवाको क्रममा भाषिक त्रुटिका कारण सेवाग्राहीले भोग्नु परेको असहजताको अनुभव सुनाउँदै भाषामा शुद्धता स्पष्टता र श्रेष्ठता कायम गर्न सके नागरिकको सेवा प्रवाहप्रति विश्वास र सम्मान अझ बढ़ने बताउनुभयो। नेपाली भाषालाई विश्वस्तरमा विस्तार गर्न समेत यस्ता अभियानले सहयोग पुग्ने उहाँको भनाइ थियो। दुवै जिल्लाका कार्यक्रममा सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधि विद्यालयका प्रधानाध्यापक तथा नेपाली भाषा शिक्षक स्थानीय तहका जनप्रतिनिधि पत्रकार शिक्षाविद र भाषा साहित्य क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इन्द्रमान खत्रीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी कामकाज बोलीचाली तथा शिक्षण प्रक्रियामा हुने भाषिक त्रुटिबारे जानकारी गराउनु भएको थियो। उहाँले भाषिक त्रुटि सुधारका उपाय तथा दैनिक व्यवहारमा अप्नाउन सकिने अभ्यासलाई उदाहरणसहित प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपानेले गर्नुभएको थियो। उहाँले प्रतिष्ठानको पहिलो सार्वजनिक कार्यक्रमका रूपमा भाषिक शुद्धिकरण अभियान सञ्चालन गरिएको जानकारी दिँदै भाषा कला साहित्य संस्कृति तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अगाडि बढ़ाइएको बताउनुभयो। कुलपति नेउपानेले प्रतिष्ठानका अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार स्थानीय तह प्रशासन शैक्षिक संस्था र नागरिक समाजसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। दुवै जिल्लाका कार्यक्रम सम्बन्धित प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको थियो। कार्यक्रमको प्रस्तुति तथा सहजीकरणमा पर्वत साहित्य संगमले सहयोग गरेको थियो। अभियानले गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल र स्पष्ट मर्यादित प्रयोगप्रति जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-77।
6: हेलो पोखरा, BYD सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि BYD सर्विस स्टेशन सुचारू हुँदैछ। यो सँगै BYD 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्धचोक 10 पोखरा।
7: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

साझा दिन नौ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा बासपार क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक भएको छ। दावी विरोध तथा आवश्यक छानबिनपछि भूमिहीन र अव्यवस्थित बसोबासीको संख्या 567 कायम भएको छ। पोखरा महानगरपालिका वडा तहबाट प्राप्त प्रारम्भिक विवरण अनुसार भूमिहीन दलिततर्फ 200, भूमिहीन सुकुम्बासी 248 र अव्यवस्थित बसोबासी 116 जनाको विवरण प्राप्त भएको थियो। दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षणपछि भूमिहीन दलितको संख्या 144 र भूमिहीन सुकुम्बासीको संख्या 181 कायम भएको छ। यस अनुसार बसपार क्षेत्रमा 325 जना भूमिहीन रहेको देखिएको छ। यस्तै 242 जना अव्यवस्थित बसोबासीको अन्तिम विवरण कायम गरिएको छ। वडा तहको सहजीकरण समितिले दावी विरोध तथा छानबिनपछि तयार पारेको विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिशसहित महानगरपालिकामा पठाउने निर्णय गरेको जनाइएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार अब महानगरपालिकाको कार्यपालिकाले उक्त प्रतिवेदनमाथि आवश्यक छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिश गर्नेछ। जिल्ला समितिमा सिफारिश प्रक्रिया अघि बढ़ेसँगै अर्को सातादेखि बसपार क्षेत्रबाट सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढ़ाइने महानगर प्रमुख आचार्यले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। बसपार क्षेत्रको व्यवस्थापन तथा विकासको लागि लामो समयदेखि चुनौतीका रूपमा रहेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विषयमा अन्तिम विवरण सार्वजनिक भएसँगै स्थानान्तरण प्रक्रिया अघि बढ़ने भएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा 57 मत परेको छ। उहाँलाई सत्ता साझेदार दल नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 प्रदेशसभा सदस्यहरूले मतदान गरेका हुन्। यस्तै विपक्षमा नेपाली कंग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका 29 मध्ये 22 सदस्य मतदानमा सहभागी भई विपक्षमा मत खसालेका छन्। राप्रपाका सभामुख सहित 5 सदस्य मतदान प्रक्रियामा तटस्थ रहे भने जनता समाजवादी पार्टी जसपाकी एकमात्र सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित रहनुभएको थियो। 93 सदस्यीय प्रदेशसभामा एकजनाले राजीनामा दिएपछि कायम 92 सदस्य मध्ये सोमबारको बैठकमा 83 जना सांसद उपस्थित थिए। हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर 2600 बिन्दुबाट तल झरेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.13 अंकले घटेर 2599.58 बिन्दुमा झरेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,16,00,00,000 रूपियाँको कारोबार भएकोमा आज 350 कम्पनीका 85,72,000 कित्ता शेयर 3,23,97,00,00,000 रूपियाँमा किनबेच भएको छ। इरानको संसदले हुर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हिजो यस सम्बन्धी मसौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमले जनाएका छन्। यस विषयमा इरानी संसदमा गएको मार्च महिनादेखि छलफल शुरू भएको थियो। अमेरिकाले क्यानाडाको झण्डै 20 अर्ब डलरको वस्तुमा 50% महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव चर्किएको छ। क्यानाडाले सेप्टेम्बर 8 अमेरिकी स्टील र डेयरी लगायतका वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको छ। अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ। गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेजमेन्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पीसीएम कप खुल्ला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत 18 वर्ष मुनिको 22 सिंगलको उपाधि शाश्वत बज्राचार्यले जित्नुभएको छ। आज पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दीप विकलाई 6-1, 6-1 सेटमा पराजित गर्दै शाश्वतले उपाधि जित्नुभएको हो। त्यस्तै 14 वर्ष मुनिको 22 सिंगल उपाधि आयर्स राज पौडेलले जित्नुभएको छ। उहाँले अभिषेक बयलकोटीलाई 6-1, 7-5 सेटमा पराजित गर्नुभएको थियो। यस्तै 16 वर्ष मुनिको बोयज सिंगल्समा सुरेन्द्र विक च्याम्पियन बन्नुभयो। फाइनलमा उहाँले हरिश राज पौडेललाई 6-3, 6-3 सेटमा पराजित गर्नुभएको थियो। गर्ल्सतर्फ यु 12 र यु 10 दुवैतर्फको उपाधि निम्ति कुवरले जित्नुभएको छ। यु 8 गर्ल्स सिंगल्समा बाणी राज भण्डारी प्रथम तथा निवेदी सुनार द्वितीय हुनुभयो। यु 12 बोयज सिंगल्समा सहंस बस्नेतले इभान भट्टराईलाई पराजित गर्दै प्रथम हुन सफल हुनुभयो। यु 9 बोयज सिंगल्समा सर्वज्ञ जंग खत्री प्रथम तथा सोनमटी घले द्वितीय हुनुभयो। विजयी खेलाड़ीले समापन समारोहका प्रमुख अतिथि पोखरा कलेज अफ म्यानेजमेन्टका प्राचार्य लीना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरूङ लगायतले एक समारोहका बीच आकर्षक गिफ्ट ह्याम्परसहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
कल्प मीडिया एण्ड मल्टीपर्पज प्रणालीद्वारा संचालित नयाँ लिपि न्यूज .com को आयोजनामा आगामी असोजमा गण्डकी प्रदेश स्तरीय मीडिया कप फुटसल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। उक्त प्रतियोगिताको हस्पिटल पार्टनरमा पोखराको गण्डकी मेडिकल कलेज रहेको छ। पोखरा रंगशालाको मल्टीपर्पज खेल मैदानमा असोज 2 र 3 गते हुने प्रतियोगिताको तयारी तीव्र पारिएको अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभएको छ। अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले 50,000 रूपियाँ सील्ड प्रमाणपत्र र मेडल पाउनेछन् भने दोस्रो हुने टोलीले नगद 30,000 रूपियाँ सील्ड मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ 20 गतेभित्र टीम दर्ता गर्नुपर्नेछ। टीम दर्ता शुल्क 3,000 रूपियाँ तोकिएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा उद्योग वाणिज्य संघको अधिवेशनको लागि वस्तुगत र औद्योगिक सदस्य बाहेकका सबै पदमा निर्वाचन हुने, अध्यक्षमा 4 जनाको उम्मेद्वारी दर्ता। स्याङ्जामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 10 जना घाइते। कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा देउबाको नयाँ रिट पेश, पूर्णबहादुरले दिए पूरक रिट। कानून संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाही गर्न सांसदहरूको माग। अपराध रोक्न सुरक्षा व्यवस्था मजबूत बनाउन सरकारलाई सुझाव। विद्युत महसुल घटाउने सरकारको तयारी, पुनरावलोकन समितिको म्याद थपिँदै। शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान पर्वत र बागलुङमा सम्पन्न। भाषिक शुद्धिकरणले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने अपेक्षा। हर्मज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। अमेरिकासँग व्यापारी युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई। र पोखरामा आयोजित प्रथम पीसीएम कप राष्ट्रिय जुनियर टेनिसको U18 तर्फको उपाधि शाश्वतलाई, U16 तर्फ सुरेन्द्र च्याम्पियन। गण्डकी प्रदेश स्तरीय मीडिया कप फुटसल प्रतियोगिता 2083 आयोजना हुने। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजी अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो। रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेन
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: 061-572-648 572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98-434-32-29 98-028-59-321 061-581-871
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
13: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
14: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
13: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
14: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
13: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
14: फोन 530-815
13: 530-815,
14: मोबाइल नम्बर 98-562-8871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
15: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
16: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
15: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
16: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
15: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
16: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
15: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
16: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
15: नेपाल आदिवासी जनजाति महासंघ।
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
18: हेलो,
19: हजुर नमस्कार।
18: हेलो,
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
18: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
20: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
21: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
20: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
22: रंग बहार रंग बहार,
23: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
22: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
23: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ,
22: बर्जर पेन्ट।
24: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
25: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
26: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
25: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 53-834

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 रेडियो अन्नपूर्ण 93.4।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज को आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।